0: But a mantra, just like any other army op. The Ranger Everest expedition's been a year in the making, part sponsored by BFBS, with extensive mountaineering, cold weather and altitude training. They'll also provide key data for medics to use to inform future operations in icy weather and at high altitude.
1: जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पिप्ले बर्खे खोला सडक खण्डको स्थायी पुनर्निर्माण सुरु गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3.2 किलोमिटर सडक पुनर्निर्माण सुरु गरिएको हो। यो खण्ड 2081 असोज 12 को बाढ़ी पहिरोबाट क्षतिग्रस्त भएको थियो। जापानले 2.80 अर्ब येन अनुदान सहयोग दिने सम्झौता गरेको छ। निर्माण जिम्मा सिमिजु कर्पोरेशनलाई दिइएको छ। यस परियोजना अन्तर्गत बीपी राजमार्गको क्षतिग्रस्त करिब 30 किलोमिटर सडक पुनर्निर्माण गरिनेछ। सडकलाई दुई लेनमा स्तरोन्नति गर्दै 5 वटा पुल समेत विस्तार गर्ने योजना रहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि करिब 8.50 अर्ब रूपियाँ स्रोत सहमति दिएको छ। हवाई इन्धनको मूल्यवृद्धिले टिकटको भाव बढ्दा आन्तरिक उडानमा यात्रु संख्या घटेको छ।
2: त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रेलमा जम्मा आन्तरिक हवाई यात्रु संख्या 3,17,954 छ। अघिल्लो महिना मार्चमा आन्तरिक उडानका यात्रुको संख्या 3,35,683 थियो। वायुसेवा कम्पनीहरूका अनुसार इन्धन मूल्य बढेपछि हवाई भाडा महँगिँदा त्यसको असर यात्रु संख्यामा पनि देखिएको हो। विमानस्थल कार्यालयका अनुसार अप्रेलमा 1,60,601 आन्तरिक उडानका यात्रु काठमाडौँबाट प्रस्थान गरेका छन्। 1,57,353 यात्रु काठमाडौँ भित्रिएका छन्। यो महिना जम्मा 4,272 आन्तरिक उडान र 4,270 अवतरण भएको तथ्याङ्क छ। आन्तरिक उडानतर्फ बुद्ध एयरले एक महिनामा 1,72,876 यात्रुलाई सेवा दिएको छ। विमानस्थल कार्यालयका अनुसार अप्रेलमा बुद्ध एयर धेरै यात्रु बोक्ने आन्तरिक वायुसेवा कम्पनीमध्ये पहिलो स्थानमा छ। दोस्रोमा यति एयरलाइन्स छ। यतिले 71,027 यात्रुलाई सेवा दिएको छ। तेस्रोमा श्री एयरलाइन्सले 53,521 यात्रुलाई सेवा दिएको कार्यालयको तथ्याङ्क छ। यस्तै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने एक महिनामा मात्र 1,148 यात्रुलाई सेवा दिएको छ। समेट एयरले 5,063 यात्रु बोकेको तथ्याङ्क छ। तारा एयरले 3,691 र सीता एयरले 2,646 यात्रुलाई सेवा दिएको छ।
1: बुटोल पाल्पा सुरुमार्गमा आउँदो असोजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
3: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिएर निर्माणको काम तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अघि बढाइएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ।
1: नेपाल क्रिकेट संघ क्यालले सन् 2026 लागि पुरुष तथा महिला क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानका अनुसार 38 पुरुष र 25 महिला खेलाड़ीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा राखिएको हो। पुरूषतर्फ ए प्लस श्रेणीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पर्नु भएको छ। ए श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी समावेश हुनुहुन्छ। त्यसै गरी बी, सी र डी श्रेणीमा अन्य राष्ट्रिय तथा युवा खेलाड़ीहरूलाई समेटिएको छ। महिलातर्फ ए श्रेणीमा इन्दु वर्मा, पूजा महतो, रुबिना छेत्री र सीता राणा मगर पर्नु भएको छ। अरू श्रेणीहरूमा पनि विभिन्न महिला खेलाड़ीहरूलाई वर्गीकरण गरिएको क्यानले जनाएको छ। क्यानले ए प्लस पुरूष खेलाड़ीलाई मासिक 1,20,000 रूपियाँ पारिश्रमिक दिने निर्णय गरेको छ। अन्य श्रेणी अनुसार 35,000 देखि 1,00,000 रूपियाँसम्म पारिश्रमिक तोकिएको छ। महिलातर्फ पनि श्रेणी अनुसार 25,000 देखि 55,000 रूपियाँसम्म मासिक सुविधा दिइने क्यानले जनाएको छ।
4: भुटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशीपमा विजय शुरूआत गरेको छ। भारतमा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई 1-0 गोलले हराएको हो। नेपालका लागि गीता राणाले गरेको गोलले निर्णायक गोल भएको हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एशियाली मुलुकका गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्ने हुनुभएको छ। उहाँ चैत 13 प्रधानमन्त्री भएपछि चैत 25 नेपालमा रहेका 17 देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेपछिको यो दोस्रो भेट हो। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन। काठमाण्डुमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा थप कूटनीतिज्ञलाई आज 11 बजे परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ। परराष्ट्र स्रोतका अनुसार यसअघि झै प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारिएको छोटो लिखित भाषण पढ्नुहुनेछ। पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई जिल्ला अदालतबाट जारी पूर्जीका आधारमा पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट निवेदक देउवा दम्पतीलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको आधारमा निवेदकहरूलाई पक्राउ नगर्नु नगराउनु भनिएको हो। देउवा दम्पती विरूद्धको पक्राउ पूर्जी खारेजीको मागसहित रिट परेको थियो। जिल्ला अदालत काठमाडौँले दुवै विरूद्ध 24 चैतमा पक्राउ पूर्जी जारी गरेको थियो। 18 वैशाखमा राजपत्रमा प्रकाशित सम्पत्ति शुद्धिकरण निवारण ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्ने व्यवस्था राखेको थियो। यसरी विभागले विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न माग गरे पनि त्यहाँबाट अनुमति भएको नदेखिएको सर्वोच्चको ठहर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 2 दिने भ्रमणमा जान लागेको उहाँले उच्च राजनैतिक भेटघाट गर्ने तय भएको छ। लामिछानेले 1 र 2 मे अर्थात 18-19 जेठसम्म भ्रमण गर्ने उहाँको सचिवालयले जनाएको छ। मध्य प्रदेश सरकार विस्तारको प्रयास स्थगित भएको छ। सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति नजुटेपछि मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हिजो गर्ने भनिएको सरकार विस्तार रोकिएको हो। सत्ता गठबन्धन दल काँग्रेस एमाले र नेकपा बीच हिजो 2.5 घण्टा छलफल भए पनि मन्त्रालय भागभण्डामा सहमति जुटेन। एमाले संसदीय दलका नेता सरोज कुमार यादव प्रस्तावित मन्त्रीहरू शारदा थापा मन सिंह र लखनलाल दासलाई शपथ गराउने तयारीसहित मुख्यमन्त्री निवास पुग्नु भएको थियो। तर नेकपाले अर्थ मन्त्रालय सहित 4 मन्त्रालयको अडान नछोडेपछि सरकार विस्तार पुनः रोकिएको हो। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सरकारले धरपकड गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले जनाएको छ। महासंघले हिजो विज्ञप्ति जारी गर्दै सरकारले श्रेष्ठ विरूद्ध अख्तियार गरेको सबै प्रकारका व्यवहारलाई निन्दा गरेको छ। समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा महासंघको ध्यान आकर्षण भएको जनाएको छ। केही दिन अघि जनआस्था साप्ताहिक र जनआस्था.com मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नु परेको महासंघ काठमाडौँ शाखाले जनाएको छ। उदयपुरका ग्रामीण तथा पहाड़ी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंकले खेतीपाती संकटमा पर्दै गएको छ। बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन्। कतिपयले पुस्तौंदेखिको थातथलो नै त्याग्न थालेका छन्। जंगल नजिकका बस्तीमा बढ़दो वन्यजन्तु आतंकका कारण खेतीमा निर्भर परिवार विस्थापनको संघारमा पुगेका छन्। विशेष गरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीयले बताएका छन्। सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई दायर रिटलाई संवैधानिक इजलासमा पठाएको छ। यसै गरी प्रधान न्यायाधीश सिफारिशको विषय रहेका 2 रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरूद्ध 3 निवेदन पेश भएकोमा दुईवटामा दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश भएका हुन्। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमै पठाइएको छ। थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नुभएको थियो। 25 वैशाखमा दरपिट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश भएको हो। अहिलेसम्मका खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती सेनाको रेन्जर्स रेजिमेन्टका सदस्यले सगरमाथा आरोहण गरेका छन्। रेजिमेन्टका 9 सदस्यले सगरमाथा चढेका हुन्। आधार शिविर फर्केपछि उनीहरूले अनुभव सुनाएका छन्। थप एडम गिलक्रिस्टबाट।
4: The Chief of the General Staff, General Sir Roland Walker, has congratulated the team, calling it an extraordinary triumph of grit, discipline and sheer determination. As General Walker put it, you and your support staff epitomise the spirit that defines our army, although the climbers themselves had a mantra, just like any other army op. The Ranger Everest expedition's been a year in the making, part sponsored by BFBS, with extensive mountaineering, cold weather and altitude training. They'll also provide key data for medics to use to inform future operations in icy weather and at high altitude.
3: पोखरालाई विश्वस्तरको प्याराग्लाइडिङ स्थल मानिन्छ। यहाँ प्याराग्लाइडिङ गर्न पाउँदा पर्यटकले छुट्टै रोमाञ्चक अनुभूति गर्ने गरेका छन्। कृष्ण दवाडीको रिपोर्ट।
5: पोखरा घुम्न आउने साहसिक पर्यटनमा रुचि राख्नेहरूको प्रमुख आकर्षण यहाँको प्याराग्लाइडिङ हुने गरेको छ। चरानकोटको तोरी पानीबाट उडेर उत्तरका हिम श्रृंखलाको दृश्यावलोकन गर्दै तालमाथि उड्नु यहाँको मुख्य विशेषता हो। जो देशी तथा विदेशी पर्यटक सहित नेपालकै प्याराग्लाइडिङ पाइलट समेत पोखरामा उडान गर्न पाउँदा रमाउने गरेका छन्। उत्तराखण्डबाट घुम्न आउनुभएकी चित्रा ठाकुराले यहाँको हिमाल र तालले आफूलाई बढी रोमाञ्चकता प्रदान गरेको अनुभव सुनाउनु भयो।
6: फर्स्ट टाइम आई हूँ और मेरा फर्स्ट टाइम का एक्सपीरियंस बहुत ही बढ़िया था। टेक ऑफ बहुत बढ़िया है और यहाँ की माउंटेन्स वगैरह एंड लेक व्यू बहुत ही सुंदर है।
5: अहिले देशका अन्य क्षेत्रमा समेत व्यावसायिक रूपमा प्याराग्लाइडिङ हुने गरेको छ। विशेष गरी पोखरामा ताल किनारमा हुने प्याराग्लाइडिङको अवतरणले अझ बढी आकर्षण थपेको छ। स्वदेशी प्याराग्लाइडिङ पाइलट विद्या राई,
7: पोखरा चाहिँ एकदमै राम्रो छ उनको लागि। म चाहिँ अब पूर्वतिर उड्छु, उतातिर पनि छ उड्ने साइड चाहिँ, तर यहाँ पोखरामा जस्तो राम्रो ताल भएको चाहिँ छैन। अनि म उड्न गएको भनेको चाहिँ लद्दाख नै गर्छु, दिल्ली गर्छु, इन्डिया, यति हो।
5: पोखराको प्याराग्लाइडिङ नेपाल हवाई खेलकुद संस्था नाले व्यवस्थापन गर्दै आएको छ। नाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङले पोखरालाई विश्वभर चिनाउन सहयोग पुगेको बताउनुहुन्छ।
8: पोखरामा 57 प्याराग्लाइडिङ कम्पनीहरू सञ्चालनमा छन् र यसमा अहिले कार्यरत 260 पाइलटहरू कार्यरत छन् र यसको टेकअफ पोखरा महानगरपालिका वडा नम्बर 18 तोरीपानीबाट हुन्छ र ल्यान्डिङ खपाउँदीमै हुन्छ र यसको अधिकांश नेपालका प्याराग्लाइडिङहरू मध्ये पोखरामा अलि बढी केन्द्रित छन् र पोखरा भन्दा बाहिर पनि केही कम्पनीहरू सञ्चालनमा छन् र पोखरामा जति पनि पर्यटकहरू नेचर, एडभेन्चर र कल्चरको रूपमा आउनुहुन्छ त्यसमध्ये एडभेन्चर रुचाउने अधिकांश गेस्टहरूले प्याराग्लाइडिङ गरेको अहिलेसम्मको अनुभव छ। पोखरालाई विश्व सामु चिनाउन पनि प्याराग्लाइडिङको एउटा महत्वपूर्ण र अहम भूमिका रहेको छ।
3: जलवायु विज्ञहरूले पश्चिम तराईमा आउँदो बिहिबारसम्म अत्यधिक तातो हावाको प्रभाव लूको अवस्था कायम रहने बताएका छन्।
9: अत्यधिक गर्मीका कारण तातो हावाको लहर आउने मौसमी अवस्थालाई लू भन्ने गरिएको छ। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीका अनुसार पश्चिम तराई क्षेत्रमा 3-4 दिन अघिदेखि नै सुरु भएको लू बिहिबारसम्म रहने देखिएको छ। विशेष गरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म हाल लूको अवस्था रहेको उहाँको भनाइ छ। सरकारले तोकेका 2 वा 2 भन्दा बढी मौसम मापन केन्द्रमा लगातार 2 दिनभन्दा बढी 40 डिग्री सेल्सियस वा त्यसभन्दा माथि तापक्रम पुगेको अवस्थालाई लू भन्ने गरिएको छ। हाल पश्चिम तराईका धेरै मौसम मापन केन्द्रमा अधिकतम तापक्रम 40 डिग्री नागेकाले लूको अवस्था पुष्टि हुने उप्रेतीको भनाइ छ। पूर्वी तराईमा भने लू नभए पनि अत्यधिक गर्मीको अवस्था देखिएको उहाँको भनाइ छ। मौसम विभागले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलको 38 देखि 40, धनगढ़ीको 39 देखि 41, विन्दनगरको 37 देखि 39, घोराहीको 36 देखि 38 र भैरहवाको 38 देखि 40 डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, उपत्यका र खोज क्षेत्रमा तातो बढेको विभागले जनाएको छ। अत्यधिक गर्मीको बेला मध्याह 12 देखि दिउँसो 3 बजेसम्मको अवधि सबभन्दा जोखिमपूर्ण हुने भन्दै जलवायु विज्ञ उप्रेतीले यो बेला सकेसम्म बाहिरी काम नगर्न सुझाव समेत दिनुभएको छ। अत्यधिक गर्मीको बेला बालबालिका, सुत्केरी, वृद्ध वृद्ध र मुटु रोगीहरू बढी जोखिममा पर्ने भन्दै चिकित्सकहरूले प्रशस्त झोल पदार्थ पिउन सुझाव दिएका छन्। तर कफी, मदिरा लगायत क्याफिनयुक्त र शरीरलाई थप तातो बनाउने पदार्थ खान नहुने उनीहरूको भनाइ छ।
3: नेपाल क्रिकेट संघ क्यानले सन् 2026 लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरुष र महिला खेलाडीमा एकैपटक वर्गीकरण सहित पारिश्रमिक तोकेको हो, जस अनुसार पुरुष 38 र महिलामा 25 खेलाडी विभिन्न श्रेणीमा विभाजन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

ठुला ठुला घर छैन, मर्सिडिज कार छैन। ठुला ठुला

0: प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्ने हुनुभएको छ। उहाँ चैत 13 प्रधानमन्त्री भएपछि चैत 25 नेपालमा रहेका 17 देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेपछिको यो दोस्रो भेट हो। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन। काठमाडौँमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा थप कूटनीतिज्ञलाई आज 11 बजे परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ। परराष्ट्र स्रोतका अनुसार यसअघि झै प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारिएको छोटो लिखित भाषण पढ्नुहुनेछ। पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई जिल्ला अदालतबाट जारी पूर्जीका आधारमा पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट निवेदक देउवा दम्पतीलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने अनुमति दिएको आधारमा निवेदकहरूलाई पक्राउ नगर्नु नगराउनु भनिएको हो। देउवा दम्पती विरूद्धको पक्राउ पूर्जी खारेजीको मागसहित रिट परेको थियो। जिल्ला अदालत काठमाडौँले दुवै विरूद्ध 24 चैतमा पक्राउ पूर्जी जारी गरेको थियो। 18 वैशाखमा राजपत्रमा प्रकाशित सम्पत्ति शुद्धिकरण निवारण ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्ने व्यवस्था राखेको थियो। यसरी विभागले विशेष अदालतबाट पक्राउ पूर्जी जारी गर्न माग गरे पनि त्यहाँबाट अनुमति भएको नदेखिएको सर्वोच्चको ठहर छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 2 दिने भ्रमणमा जान लागेको उहाँले उच्च राजनैतिक भेटघाट गर्ने तय भएको छ। लामिछानेले 1 र 2 मे अर्थात 18-19 जेठसम्म भ्रमण गर्ने उहाँको सचिवालयले जनाएको छ। मध्य प्रदेश सरकार विस्तारको प्रयास स्थगित भएको छ। सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति नजुटेपछि मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हिजो गर्ने भनिएको सरकार विस्तार रोकिएको हो। सत्ता गठबन्धन दल काँग्रेस एमाले र नेकपा बीच हिजो 2.5 घण्टा छलफल भए पनि मन्त्रालय भागभण्डामा सहमति जुटेन। एमाले संसदीय दलका नेता सरोज कुमार यादव प्रस्तावित मन्त्रीहरू शारदा थापा मनोज सिंह र लखनलाल दासलाई शपथ गराउने तयारी सहित मुख्यमन्त्री निवास पुग्नु भएको थियो। तर नेकपाले अर्थ मन्त्रालय सहित 4 मन्त्रालयको अडान नछोडेपछि सरकार विस्तार पुनः रोकिएको हो। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सरकारले धरपकड गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले जनाएको छ। महासंघले हिजो विज्ञप्ति जारी गर्दै सरकारले श्रेष्ठ विरूद्ध अख्तियार गरेको सबै प्रकारका व्यवहारलाई निन्दा गरेको छ। समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा महासंघको ध्यान आकर्षण भएको जनाएको छ। केही दिन अघि जनआस्था साप्ताहिक र जनआस्था.com मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नु परेको महासंघ काठमाडौँ शाखाले जनाएको छ। उदयपुरका ग्रामीण तथा पहाड़ी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंकले खेतीपाती संकटमा पर्दै गएको छ। बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन्। कतिपयले पुस्तौंदेखिको थातथलो नै त्याग्न थालेका छन्। जंगल नजिकका बस्तीमा बढ्दो वन्यजन्तु आतंकका कारण खेतीमा निर्भर परिवार विस्थापनको संघारमा पुगेका छन्। विशेष गरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीयले बताएका छन्। सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई दायर रिटलाई संवैधानिक इजलासमा पठाएको छ। यसै गरी प्रधान न्यायाधीश सिफारिशको विषय रहेका 2 रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरूद्ध 3 निवेदन पेश भएकोमा 2 दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश भएका हुन्। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमै पठाइएको छ। थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नुभएको थियो। 25 वैशाखमा दरपीट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश
1: यो BFBS गोर्खा रेडियो हो।

0: कानून बनाउनमा नागरिकले पनि प्रत्यक्ष सुझाव दिन पाउने भएका छन्। नागरिकका चासो समेट्न कानून मन्त्रालयले ल फिडब्याक पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टल मार्फत नागरिकले मौजूदा कानून संशोधनदेखि नयाँ विधेयकका मस्यौदासम्म दफा उपदफामा सुझाव दिन सक्नेछन्। कानून मन्त्री सुविता गौतमका अनुसार सुझाव दिनु अघि सम्बन्धित कानून अध्ययन गर्ने सुविधा पनि राखिएको छ। यसले सुझावलाई व्यवहारिक र परिपक्व बनाउने अपेक्षा गरिएको छ। सरकारले यसअघि गुठी र संघीय शिक्षा विधेयक जस्ता कानूनमा जनचासो व्यवस्था हुँदा आन्दोलन चर्किएको अनुभवपछि कानून निर्माण प्रक्रियामा सर्वसाधारणको सहभागिता बढाउने प्रयास गरेको हो। मन्त्रालयले सांसददेखि सर्वसाधारण सबैका लागि पोर्टल खुला गरिएको जनाएको छ। हाल मन्त्रालयले मेलमिलाप ऐन संशोधनको मस्यौदा सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्षमा संसदमा लैजाने 40 भन्दा बढी कानूनको मस्यौदा पनि चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी छ। सूचना प्रविधि, साइबर सुरक्षा, निजामती सेवा, सड़क सुरक्षा, जलस्रोत, वैदेशिक रोजगार लगायत विभिन्न क्षेत्रका विधेयकमा नागरिक सुझाव लिइने मन्त्रालयको भनाइ छ। यो आलु लगाउने सिजन होइन, तर बैतडीको खोडपे आसपासका क्षेत्र भने अहिले आलुमय भएको छ। करिब 500 रोपनी क्षेत्रफलमा फैलिएको व्यावसायिक आलु खेतीले गाउँ नै आलुमय भनेको हो। नेपालगंजबाट दिल बहादुर केसीको रिपोर्ट।
1: स्थानीय किसान केशव बहादुर विष्टले जेटीएसम्म अध्ययन गर्नु भएको छ। उहाँले आफ्नो सिप र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ।
2: अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा पनि काम गर्थेँ पहिला। अब यसको वार्षिक आम्दानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामीले बिक्री सुरु गर्न सुरु गर्छौँ।
1: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्। तर किसानहरूका केही गुनासाहरू पनि छन्। विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या हुने गरेको उनीहरूको गुनासो छ।
2: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ।
3: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्नु पाएका छैनन्।
1: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्। समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ।
4: 500 रोपनी क्षेत्रफलमा अहिले हाम्रो आलु खेती छ र यो वर्ष पानी परे हुनाले दुई तिन पटक पानी परे हुनाले आलुको चाहिँ पालन गर्न 10-15% बढ्छ भन्ने अनुमान।
1: खोर्पे क्षेत्रको करिब 500 रोपनीमा आलु खेती गरिएको छ। हरेक वर्ष 1.5-2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्। उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ।
5: Well, it's certainly an escalation in the rhetoric from Russia, and it's seen from Kiev's perspective as very much a sign that Putin is afraid that he's losing this war. He's trying to escalate tensions, he's trying to escalate the intimidation tactics against Ukraine and against the international community here in Kiev, the diplomatic community, because he's suffering certain setbacks on the front lines and also within Russia itself. In recent months, we've seen the Russian advance in Ukraine grind to a standstill. And in the last month and a half since the beginning of April, Ukraine actually retaking more land than Russia was able to seize. So essentially, Russia losing ground on the front lines.
0: नेपालमा नसर्ने रोगहरू नै समय अगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखा परेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कुल मृत्युको करिब 71% हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ। साथै सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण गरिएको छ। यस्ता रोगहरूले व्यक्ति, परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढ़ाइरहेका छन्। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना अनुसार करिब 22% नेपाली जनता नसर्ने रोगका कारण 30-70 वर्षको उमेर बीचमै अकाल मृत्युको जोखिममा छन्। पछिल्लो समय अधिकांश घर परिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन्। नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रूपमा प्रभावकारी नभएकाले नसर्ने रोग सम्बन्धी राष्ट्रिय मृत्युदरका तथ्याङ्क प्राप्त गर्न अझै चुनौती छ। हाल करिब 50% मृत्यु मात्रै दर्ता हुने अनुमान छ। सरकारी अस्पतालहरूको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ठूलो हिस्सा नसर्ने रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ। यो पीएफबीएस गोरखा रेडियो हो।

Yeah.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढ़िरहेको दावी गरिरहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा खानी बिछ्याउन प्रयोग हुने ढुङ्गामाथि आत्मरक्षात्मक सैन्य कार्यवाही गरेको जनाएको छ. यो घटनाले युद्धविरामको नाजुक अवस्थाबीच सैन्य तनाव र कूटनीतिक प्रयास सँगसँगै अघि बढ़िरहेको संकेत गरेको छ. अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टन टिम हकिन्सका अनुसार कार्यवाही इरानी सेनाबाट उत्पन्न सम्भावित जोखिम विरूद्ध अमेरिकी सैनिकको सुरक्षा सुनिश्चित गर्न गरिएको हो. कानून बनाउन अब नागरिकले पनि प्रत्यक्ष सुझाव दिन पाउने भएका छन्. नागरिकका चासो समेट्न कानून मन्त्रालयले ल फिडब्याक पोर्टल सञ्चालनमा ल्याएको हो. पोर्टल मार्फत नागरिकले मौजूदा कानून संशोधनदेखि नयाँ विधेयकका मस्यौदासम्म दफा उपदफामा सुझाव दिन सक्नेछन्. कानून मन्त्री सुविता गौतमका अनुसार सुझाव दिनु अघि सम्बन्धित कानून अध्ययन गर्ने सुविधा पनि राखिएको छ. यसले सुझावलाई व्यवहारिक र परिपक्व बनाउने अपेक्षा गरिएको छ. सरकारले यसअघि गुठी र संघीय शिक्षा विधेयक जस्ता कानूनमा जनचासो व्यवस्था हुँदा आन्दोलन चर्किएको अनुभवपछि कानून निर्माण प्रक्रियामा सर्वसाधारणको सहभागिता बढ़ाउने प्रयास गरेको हो. मन्त्रालयले सांसददेखि सर्वसाधारण सबैका लागि पोर्टल खुला गरिएको जनाएको छ. हाल मन्त्रालयले मेलमिलाप ऐन संशोधनको मस्यौदा सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्षमा संसदमा लैजाने 40 भन्दा बढ़ी कानूनको मस्यौदा पनि चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी छ. सूचना प्रविधि, साइबर सुरक्षा, निजामती सेवा, सड़क सुरक्षा, जलस्रोत, वैदेशिक रोजगार लगायत विभिन्न क्षेत्रका विधेयकमा नागरिक सुझाव लिइने मन्त्रालयको भनाइ छ. सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा बहस गरेका वा फैसला आएको दिन सामाजिक सञ्जाल नहेर्न वकिल र न्यायाधीशलाई सुझाव दिनुभएको छ. सार्वजनिक चासोका मुद्दामा आउने फैसलामाथिको प्रतिक्रियाले मनोविज्ञानमै असर पर्न सक्ने भन्दै उहाँले न्यायाधीश र कानून व्यवसायीलाई सामाजिक सञ्जालप्रति सतर्क गराउनु भएको हो. काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रियामा बोल्दै न्यायाधीश पोखरेल,
4: जुन दिन तपाईँले पब्लिकको अलिकति चासो भएको मुद्दामा बहस पैरवी गर्नुहुन्छ, यहाँ हामी न्यायाधीशहरूले फैसला गर्छौँ, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने. अब कुनै एउटा फैसला गर्यो, कुनै एउटा राम्रो मुद्दा बहस गर्यो, जित्या छ, अब राम्रो गर्यो, त्यसको रिजल्ट राम्रो आएको छ भन्ने प्रशंसा आउँछ, ओहो म त भयङ्कर रहेछु भन्ने खालको मेरो दिमाग बन्छ, अनि अलिकति आलोचना गाली भयो भने म चाहिँ राक्षसै रहेछु भन्ने खालको बन्छ. त्यसले गर्दाखेरि तपाईँले त्यो दिनको बेलुकाको फेसबुक र ट्विटर अथवा अनलाइन मिडिया हेर्नु भएन भने भोलि बिहानबाट त्यो भाषा चाहिँ चेन्ज भइसकेको हुन्छ. त्यसले गर्दाखेरि मेरो हम्बल रिक्वेस्ट यहाँ भर्खर न्यायाधीश वकिलहरूलाई चाहिँ, जुन दिन तपाईँले पब्लिकको अलिक बढी चासो भएको मुद्दामा बहस फेरी अथवा फैसला गर्नुहुन्छ, त्यो दिनको बेलुकाको चाहिँ केही भन्न हेर्ने.
3: नेपाल भारत जमुना नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ. जमुना नाकाबाट पछिल्लो समयमा लागू औषध ओसार पसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो. कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कड़ा बनाइएको र भारतबाट आउने हरेकको सामान सुँगेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ. जमुनामा परिचालित 2 तालिम प्राप्त कुकुरले विशेष गरी हात हतियार, विस्फोटक पदार्थ तथा लागू औषध सम्बन्धी जाँचमा सघाइरहेको उल्लेख गर्दै हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य अनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनात रहने जानकारी दिनुभयो. उपत्यका नदीकिनारबाट हटाएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनर्स्थापना खर्च बापत 1,25,000 र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ. मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय लिएको हो. निर्णय अनुसार 5 सदस्यीय परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 भन्दा बढी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ. तर रकम दिनु पूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ. अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ. आयोजना निर्देशक मचाकाजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रिनिङ शुरू भएको र पीड़ितको हातमा पुग्न 2 साता जति समय लाग्ने जानकारी दिनुभयो. तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउनै कठिन हुने पीड़ित परिवारले गुनासो गरेका छन्. बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउने भएको छ। त्यसको लागि साँझ 5 बजे प्रदेश सभाको बैठक बस्नेछ। बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। प्रदेश सभाका सबै सदस्यलाई औपचारिक पोशाकमा बोलाइएको छ। अवस्था खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रपा सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएको गोर्खा नेटवर्क प्लालले खोलेको ग्यालेक्सी 4K टेलिभिजनले घरबेटीलाई 15 दिनभित्र भाडा नबुझाए सरसामान लिलामी हुने भएको छ। लामिछाने ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक भएका बेला उहाँसँगै गोर्खा मीडियाका संचालकले सहकारीको रकम हिनामिना पारेको मुद्दा हाल विभिन्न अदालतमा विचाराधीन छ। काठमाडौँ महानगरपालिकाले आज सूचना जारी गर्दै गोर्खा मीडिया नेटवर्क प्रालीद्वारा सञ्चालित ग्यालेक्सी टिभीलाई तोकिएको समयभित्र सामान हटाए लिलाम प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो। काठमाडौँ महानगरपालिका 3 का घरधनी बृगेन्द्र प्रसाद मिश्रले गोर्खा मीडिया नेटवर्कका अध्यक्ष गीतेन्द्र बाबु जीवी राई विरूद्ध घर जग्गा खाली गराई भाडा असुल गरिपाऊ भनेर मुद्दा हाल्नु भएको थियो। सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मीडियाका अध्यक्ष जीवी राई हाल फरार छन् भने ग्यालेक्सी टेलिभिजन लामो समयदेखि बन्द छ। यो मुद्दामा महानगरको न्यायिक समितिले 2081 कार्तिकमै घर जग्गा खाली गराउने र बहाल रकम गोर्खा मीडियाबाट भराउने निर्णय गरेको थियो। तर महानगर न्यायिक समितिले गरेको निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले 82 साउन 28 गते 2 महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरको नाममा परमादेश समेत दिएको थियो। अदालतको आदेशपछि 2082 साल कार्तिक 14 गते महानगरले घर जग्गा खाली गराए पनि ग्यालेक्सी टिभीका सरसमान अझै त्यही घरमा छ। अदालतको आदेशपछि पनि सरसमान नहटाएपछि घरधनी मिश्रले गएको वैशाख 21 गते सामान लिलाम गरिपाऊ भन्दै महानगरमा निवेदन हाल्नु भएको थियो। यही निवेदनका आधारमा महानगरले 15 दिने म्यादसहित अन्तिम सूचना निकालेको हो। अब 15 दिनभित्र सामान नहटाए महानगरको विवाद निरूपण ऐन अनुसार सरसमान लिलाम गरिने सूचनामा भनिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउने भएको छ। त्यसका लागि साँझ 5 बजे प्रदेश सभाको बैठक बस्दैछ। बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। प्रदेश सभाका सबै सदस्यलाई औपचारिक पोशाकमा निर्धारित समयभन्दा 15 मिनट अगाडि प्रदेशसभा बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ। गएको साँझ बसेको बागमती प्रदेश मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो। कानून बनाउन अब नागरिकले पनि प्रत्यक्ष सुझाव दिन पाउने भएका छन्। नागरिकका चासो समेट्न कानून मन्त्रालयले ल फिडब्याक पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टल मार्फत नागरिकले मौजूदा कानून संशोधनदेखि नयाँ विधेयकका मस्यौदासम्म दफा उपदफामा सुझाव दिन सक्नेछन्। कानून मन्त्री सुविता गौतमका अनुसार सुझाव दिन अघि सम्बन्धित कानून अध्ययन गर्ने सुविधा पनि राखिएको छ। यसले सुझावलाई व्यवहारिक र परिपक्व बनाउने अपेक्षा गरिएको छ। सरकारले यसअघि गुठी र संघीय शिक्षा विधेयक जस्ता कानूनमा जनचासो व्यवस्था हुँदा आन्दोलन चर्किएको अनुभवपछि कानून निर्माण प्रक्रियामा सर्वसाधारणको सहभागिता बढाउने प्रयास गरेको हो। मन्त्रालयले सांसददेखि सर्वसाधारण सम्म सबैका लागि पोर्टल खुला गरिएको जनाएको छ। हाल मन्त्रालयले मेलमिलाप ऐन संशोधनको मस्यौदा सार्वजनिक गरिसकेको छ भने आगामी आर्थिक वर्षमा संसदमा लैजाने 40 भन्दा बढी कानूनको मस्यौदा पनि चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी छ। सूचना प्रविधि, साइबर सुरक्षा, निजामती सेवा, सड़क सुरक्षा, जलस्रोत, वैदेशिक रोजगार लगायत विभिन्न क्षेत्रका विधेयकमा नागरिक सुझाव लिइने मन्त्रालयको भनाइ छ। रूसले युक्रेनमा विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई किव छोड्न भनेको छ र भारी बमबारीपछि थप आक्रमण हुन सक्ने चेतावनी पनि दिएको छ। युक्रेनी राजधानीमा मिसाइल र ड्रोनको आक्रमणका कारण 4 जनाको मृत्यु भएको छ भने अन्य करिब 100 जना घाइते भएका छन्। युक्रेनी वर्तमान मामिलाका विज्ञ पिटर डिकिन्सन:
4: It's certainly an escalation in the rhetoric from Russia, and it's seen from Kiev's perspective as very much a sign that Putin is afraid that he's losing this war. He's trying to escalate tensions, he's trying to escalate the intimidation tactics against Ukraine and against the international community here in Kiev, the diplomatic community, because he's suffering certain setbacks on the front lines and also within Russia itself. In recent months, we've seen the Russian advance in Ukraine grind to a standstill. And in the last month and a half, since the beginning of April, Ukraine actually retaking more land than Russia was able to seize. So essentially, Russia losing ground on the front lines.
3: नेपाल क्रिकेट संज्ञानले सन् 2026 लागि राष्ट्रिय क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले महिलातर्फ 25 र पुरूषतर्फ 38 खेलाड़ीलाई विभिन्न श्रेणीमा समेट्दै मासिक तलब तथा म्याच फी निर्धारण गरेको हो। क्यानले महिलातर्फ खेलाड़ीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक 25,000 देखि 55,000 रुपियाँसम्म पारिश्रमिक तोकेको छ। समूह एमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, रुबिना छेत्री र सीता राणामा गर्छन्। सबैले प्रति महिना 55,000 रुपियाँ पाउनेछन्। पुरूषतर्फ भने क्यानले पहिलो पटक ए प्लस श्रेणी थपेको छ। यसमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह अहिले र सन्दीप लामा छन्। सबैले मासिक 1,20,000।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: महोत्तरीमा अव्यवस्थित बस्ती हटाउने सूचना दिँदै हिँड्दैको सरकारी गाडी चलाइएको छ। डिभिजन वन कार्यालय महोत्तरीको गाडी बर्दिवास दिनका स्थानीयले चलाएका हुन्। महोत्तरीका डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार वन कार्यालयको टोली बर्दिवास दिनमा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको थियो। स्थानीयले राति रुख ढालेर बिपी राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरेका थिए। बाटोको अवरोध खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले आज बिहान 2 बजेसम्म घेराबन्दी गरेका थिए। प्रदर्शन र घेराबन्दीकै क्रममा स्थानीयले वन कार्यालयको गाडी चलाएको डिएसपी भट्टले जानकारी दिनुभयो। छलफलको लागि जाँदा झडपको स्थिति आएपछि राति 2 बजेतिर अश्रु ग्यास छानेर बाटो खुलाइएको पनि भट्टको भनाइ छ। डिभिजन वन कार्यालयले राजावास, कालापानी, बरडाँडा लगायत क्षेत्रमा 1,100 हेक्टर वन क्षेत्र अतिक्रमण गरेर घरटहरासहित खेतीपाती गरेका छन्। वन कार्यालयले खाली गराउने प्रक्रिया थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्। स्थानीयले आज पनि बिपी राजमार्ग अवरुद्ध पारेका छन्। कपिलवस्तुको महाराजगञ्ज 4 बरैपुरको तौलीहावा बहादुरगञ्ज हुलाकी सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन्। काठमाडौँबाट सुर्खेततिर जाँदै गरेको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये 35 जनालाई भैरहवा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरले बर्दियाकी पवित्र देवकोटा र सुर्खेतका प्रकाश विकको अवस्था गम्भीर छ भनेको छ। दुर्घटनामा चालक सहचालकसहित सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, बाँके, झापा, काठमाडौँ, ललितपुर, ओखलढुङ्गा लगायत जिल्लाका यात्रु घाइते भएका छन्। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारमाथि प्रश्नको ओइरो लगाउनु भएको छ। प्रतिनिधि सभामा शून्य समयको 1 मिनटभित्रै सांसद राईले सरकारमाथि प्रश्नको ओइरो लगाउनु भएको हो।
1: बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार? जीवी राई कहिले पक्राउ हुन्छ सरकार? किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छ सरकार? खोटाङको अलपत्र परेका विकासहरू कहिले पूर्ण निर्माण हुन्छ सरकार? जस्तै खोटाङ भोजपुर जोड्ने मध्य पहाडी लोकमार्ग, रसवाघाट पुल, बङ्सेला घाट पुल, हलेसी जयराम जोड्ने सडक र सहकारी पीडितहरूले पैसा पाउनुपर्छ त्यसमा जोरदारको साथ हामी माग गर्दछौँ। तर जनताले तिरे करबाट होइन, राज्यको कोषबाट होइन, सहकारी ब्याङ्क अन्य व्यवसायहरूले चाहिँ डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार।
0: प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ अन्तर्गतका 22 देशसहित दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्दैछन्। उहाँ प्रधानमन्त्री भएपछि चैत 35 नेपालमा भएका 17 देशका राजदूतसँग सामूहिक भेटवार्ता गरेपछिको यो दोस्रो भेट हो। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग पनि भेट्नु भएको थियो। जापानको आर्थिक तथा प्राविधिक सहयोगमा बिपी राजमार्गको पिप्ले बर्खे खोला खण्डको स्थायी पुनर्निर्माण सुरु भएको छ। बाढी पहिरोबाट क्षतिग्रस्त सडकलाई 2 लेनमा स्तरोन्नति गर्दै पुनर्निर्माण गरिनेछ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहयोगमा बिपी राजमार्ग अन्तर्गत पिप्ले बर्खे खोला 3.2 किलोमिटर सडक खण्डको स्थायी पुनर्निर्माण सुरु गरिएको हो। 2071 असोजको बाढी पहिरोले क्षति पुर्याएको सडक खण्डलाई सुरक्षित र दिगो बनाउने उद्देश्यले पुनर्निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। जापानले करिब 2,80 करोड येन अनुदान सहयोग गर्नेछ भने निर्माणको जिम्मा सिमिजु कर्पोरेसनले लिएको छ। पुनर्निर्माण अन्तर्गत सडक चौडा बनाउने, आरसिसी पर्खाल तथा 2 लेनका पुल निर्माण गर्ने काम समेत गरिनेछ। हाल बिपी राजमार्गका विभिन्न 4 खण्डमा पुनर्निर्माण कार्य जारी छ। नेपाल क्रिकेट सङ्घ क्यानले 2026का लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले महिलातर्फ 35 र पुरुषतर्फ 38 खेलाडीलाई विभिन्न श्रेणीमा समेट्दै मासिक तलब तथा ब्याज फी निर्धारण गरेको हो। क्यानले महिलातर्फ खेलाडीलाई 4 समूहमा वर्गीकरण गर्दै मासिक 25,000 देखि 55,000 रुपियाँसम्म पारिश्रमिक तोकेको छ। समूह एमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, रुबिना छेत्री र सीता राणामा गर्छन्। सबैले प्रति महिना 55,000 रुपियाँ पाउनेछन्। पुरुषतर्फ भने क्यानले पहिलोपटक ए प्लस श्रेणी थपेको छ। यसमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ। सबैले मासिक 1,20,000 रुपियाँ पाउनेछन्। ए श्रेणीका कुशल फुर्देल, सोमपाल कामी, करण केसी र आसिफ शेखले मासिक 1,00,000 रुपियाँ पाउनेछन्। पुरुष खेलाडीले एक दिवसीय खेलमा प्रति म्याच 15,000 र टी20 अन्तर्राष्ट्रियमा 10,000 रुपियाँ म्याच फी पाउने व्यवस्था छ। महिलातर्फ टी20 आई खेल्दा प्रति खेल 10,000 रुपियाँ प्रदान गरिने क्यानले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले 5 प्रदेशका तराई क्षेत्रमा आज ठूलो हुरी आउने भन्दै सतर्क गराएको छ। कोशीका झापा र मोरङसहित आसपासका जिल्ला र मधेसका बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्लामा तीव्र हावाहुरीको सम्भावना देखिएको महाशाखाले जनाएको छ। त्यस्तै बागमतीका मकवानपुर र चितवनसहित आसपासका जिल्ला, गण्डकीका नवलपुर र तनहुँसहित आसपास र लुम्बिनीका रूपन्देहीसहित आसपासका जिल्लामा तीव्र गतिको हुरीको सम्भावना देखिएको महाशाखाले बताएको छ।
2: रेडियो बीएफबीएस कुलकर्ण रेडियो।

0: सगरमाथा चढेर फर्केका बेला यति सेनाको रेन्ज रेजिमेन्टका सदस्यले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
1: सगरमाथाको सफल आरोहणपछि लैन्चरको बेलायती दूतावासमा डाकिएका रेन्जर्स रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 जना र डाक्टर समेतका 3 जना टोली सदस्यलाई राजदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल देखेर आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीलाई भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। आरोहण टोलीका 12 जना मध्ये रेन्जर्स रेजिमेन्टका 9 जनाले सफल आरोहण गरेका हुन्। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडम्सनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनुभयो।
2: एभरेस्ट इज सो ह्युज दैट इट्स अलमोस्ट 1,000 प्रब्लम्स अ डे एन्ड वेदर यु क्यान जस्ट कीप फिक्सिंग दोज स्मल प्रब्लम्स एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड द टीम वर अमेजिङ एन्ड दे जस्ट रियली डिड दैट।
1: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडम्सनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
2: The Brigade of Gurkhas, a massive thank you for the help, particularly Brigadier Andrew Todds and Major Gethin Davies. Both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing, and we couldn't have done it without all of your support and your well wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
1: Arohan dalka arka sadasya Lance Corporal Vijay Rana le चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
3: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है। सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोए पनि थोरै इमोसनल भयो। गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
1: रेन्जर्स रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
0: महोत्तरीमा अव्यवस्थित बस्ती हटाउने सूचना दिँदै हिँडेको सरकारी गाडी जलाइएको छ। डिभिजन वन कार्यालय महोत्तरको गाडी बर्दिवास 3 का स्थानीयले जलाएका हुन्। महोत्तरीका डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार वन कार्यालयको टोली हिजो बर्दिवास 3 मा अव्यवस्थित बसोबास खाली गराउने सूचना दिन गएको थियो। स्थानीयले राति रुख ढालेर बीपी राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरेका थिए। बाटोको अवरोध खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले आज बिहान 2 बजेसम्म घेराबन्दी गरेका थिए। प्रदर्शन र घेराबन्दीका क्रममा स्थानीयले वन कार्यालयको गाडी जलाएको डिएसपी भट्टले जानकारी दिनुभएको हो। छलफलका लागि जाँदा झडपको स्थिति आएपछि राति 2 बजेतिर अस्त्र गियास हानेर बाटो खुलाइएको पनि भट्टको भनाइ छ। डिभिजन वन कार्यालयले राजावास, कालापानी, बरडाँडा लगायत क्षेत्रमा 1,100 हेक्टर वन क्षेत्र अतिक्रमण गरेर घरटारा सहित खेतीपाती गरेका छन्। वन कार्यालयले खाली गराउने प्रक्रिया थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्। स्थानीयले आज पनि बीपी राजमार्ग अवरुद्ध गरेका छन्। संसदमा पहिलोपटक प्रवेश गरेको श्रम संस्कृति पार्टीले पार्टी अध्यक्षलाई विशेष सम्मान दिन पुरानै दलको शैली अपनाउन थालेको छ। श्रम संस्कृति पार्टीले आफ्ना सबै कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा अध्यक्ष अर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको हो। श्रम संस्कृतिका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल सिन्हाले पत्र जारी गर्दै माताहतका कमिटीलाई वडा र टोलका कार्यक्रममा प्रयोग गरिने ब्यानर र प्रचार सामग्रीमा समेत अध्यक्ष साम्पाङको तस्विर राख्न निर्देशन दिनुभएको हो। वक्तव्यमा श्रम संस्कृति पार्टी 1 नम्बर प्रदेश माताहतका जिल्ला, महानगर, उपमहानगर, नगर, वडा र टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीमा श्रद्धेय श्रम पिता अर्क साम्पाङको तस्विर अनिवार्य रूपमा प्रयोग गराउनुपर्ने भनेर लेखिएको छ। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारमाथि प्रश्नको ओइरो लगाउनु भएको छ। आज प्रतिनिधि सभामा शून्य समयको 1 मिनटभित्रै सांसद राईले सरकारमाथि प्रश्नको ओइरो लगाउनु भएको हो।
4: बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार? जीवी राई कहिले पक्राउ हुन्छ सरकार? किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छ सरकार? खोटाङको अलपत्र परेका विकासहरू कहिले पूर्ण निर्माण हुन्छ सरकार? जस्तै खोटाङ भोजपुर जोड्ने मध्य पहाडी लोकमार्ग, रसो घाट पुल, बङ्सेल घाट पुल, हलेसी जयराम जोड्ने सडक र सहकारी पीडितहरूले पैसा पाउनुपर्छ त्यसमा जोरदारको साथ हामी माग गर्दछौँ। तर जनताले तिरेको करबाट होइन, राज्यको कोषबाट होइन, सहकारी ब्याङ्क अन्य व्यवसायहरूले चाहिँ डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार।
0: राजसभा सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएको गोर्खा नेटवर्क प्रहरीले खोलेको ग्यालेक्सी टेलिभिजनले घरभित्र 15 दिनभित्र भाडा नबुझाए सरसामान लिलामी अवस्था। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

Radio.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सगरमाथा चढेर फर्केका बेलायती सेनाको रेन्जर रेजिमेन्टका सदस्यले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
4: सगरमाथाको सफल आरोहणपछि लैन्जरको बेलायती दूतावासमा डाकिएका रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 जना र डाक्टर समेतका 3 जना टोली सदस्यलाई राजदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल देखेर आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीलाई भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडम्सनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनुभयो।
5: एभरेस्ट इज सो ह्युज दैट इट्स अलमोस्ट 1000 प्रब्लम्स अ डे एन्ड वेदर यु क्यान जस्ट कीप फिक्सिंग दोज स्मॉल प्रब्लम्स एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड द टीम वर अमेजिङ एन्ड दे जस्ट रियली डिड दैट।
4: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडम्सनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
5: The Brigade of Gurkhas, a massive thank you for the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies, both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing, and we couldn't have done it without all of your support and your well wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
4: आरोहण दलका अर्का सदस्य लान्स कोर्पल विजय राणाले चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
6: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है। सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोएँ पनि भनेर थोरै इमोसनल भयो। गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
4: रेन्जर रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर नियन्त्रणका लागि किसानलाई बन्दुक दिने विषयमा बहसको माग गर्नुभएको छ। बाँदर नियन्त्रणको विषयलाई हिंसा हँसी मजाक नबनाउन भन्दै भोजपुरका सांसद राईले किसानको आक्रोश दबाउने कोसिस नगर्न चेतावनी समेत दिनुभएको छ।
7: बाँदर आज जनताको महत्वपूर्ण शत्रु भएको छ। मैले त बाँदरलाई मार्नु पर्छ भन्ने विषयमा के बोलेको थिएँ, गुडुडु बाँदरको चाहिँ यति धेरै बिझाइ गरेको भिडियोहरू आइरहेको छ। जनता रुवाएर आतंक मचाउने चिजलाई पाल्न सकिन्न, देश छोड्न बाध्य बनाउनेलाई हामी पाल्न सकिन्न। जनताको बाँदर प्रतिको आक्रोशको आवाजहरू चान्चुने आवाज होइन। हिजो कसैले कसैको घर जलायो होला, भोलि बाँदरले दुःख दिएको मान्छेहरू आएर तपाईँको घर कब्जा गर्न सक्छ। आज जति हाँसी मजा उडाइरहेको छ, जति जनताहरूलाई हेपिएको छ, यो आवाजहरूलाई कदापि दमन नगर्नको लागि अनुरोध गर्न चाहन्छु। के गर्ने हो अहिले, शोकको लागि बन्दुक दिने होइन। कुन मन्त्रालय अन्तर्गत हो, जनतालाई बन्दुक दिनु पर्ने हो कि, हामी छलफल गरौं।
3: स्वतन्त्र सांसद महावीर पुनले गाउँ गाउँमा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न सरकारले बजेट अभावको बहाना बनाएको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुन,
8: सदनमा चाहिँ माननीय सदस्यजीहरूले हाम्रो ठाउँमा चाहिँ हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, इन्टरनेट पुगेन भन्ने माग गर्नु भएको छ। त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यो चाहिँ 16 अरब रुपियाँ छ, अहिले छ। सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के, त्यही पैसा खर्च गरेर अनि सञ्चार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ। त्यो पैसा चाहिँ खर्च होस्, माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि, इन्टरनेट लैजानुको लागि यहाँ संसदमा गराउने होइन, तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा सञ्चार मन्त्रालयलाई गराउनु होला।
3: पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई साधारण तारिकमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्री प्रसाद रिग्मिगजलासले आज बयानपछि प्रसाईलाई साधारण तारिकमा रिहा गर्न आदेश दिएको हो। प्रसाईलाई यही जेठ 4 गते वीरगंजको दियालो होटलबाट पक्राउ गरिएको थियो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन र राज्य विरूद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो। राज्यका निकायहरू, सेना प्रहरी र प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपा सभापति रवि लामिछाने लगायतको विषयमा होच्याएर सार्वजनिक टिप्पणी गरेको प्रसाईमाथि आरोप छ। मौसम पूर्वानुमान महाशाखाले पाँच प्रदेशका तराई क्षेत्रमा आज ठूलो हुरी आउने भन्दै सतर्क गराएको छ।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: विपक्षी दलले प्रधानमन्त्री खोज्दै आज पनि सदनमा विरोध जनाएका छन्। प्रतिनिधि सभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्न अगाडि विपक्षी दलहरूले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुखले बोल्न समय दिनुभएको थियो। त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन्। एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको भन्दै आक्रोश पोख्नु भएको छ।
4: प्रधानमन्त्रीले यो सदनमा आउनुपर्दछ, यो सदनमा आएर चाहिँ जवाब दिनुपर्दछ भन्ने हाम्रो कुरा हो। म भन्न चाहन्छु, प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ र खोपीको देउता बन्दै हुन्छ? म सोध्न चाहन्छु, सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो, के गर्नु? के बालेन्द्रतन्त्र चाहिँ स्थापना गर्न खोजिएको? लोकतन्त्रको चिरहरण गरेर बालेन्द्रतन्त्र स्थापना गर्न खोजिएको हो? संविधानको चिरहरण गरेर कुनै बालेन्द्रतन्त्र स्थापना गर्न खोजिएको? आज यी प्रश्नहरू गम्भीर रूपमा उठेका छन्। त्यसकारण प्रधानमन्त्री बालेन्द्र शाहले यो सदनमा आएर यी गम्भीर प्रश्नका, नेपाली जनताका प्रश्न र यी समस्याहरूको जवाब दिनुपर्छ, हामी त्यो चाहन्छौँ। त्यसो भएको हुनाले प्रधानमन्त्री यो ठाउँमा नआइकन यो सभाको कार्यवाही अगाडि बढ्न सक्दैन।
3: विपक्षी दलको अवरोधका बीच बैठक अगाडि बढाएका सभामुख टोल प्रसाद अर्यालले हो हल्ला चर्को सुनिँदै गएपछि बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रधानमन्त्री संसदमा उपस्थिति हुनुपर्ने भन्दै विपक्षीहरूले अवरोध गरेपछि सभामुख टोल प्रसाद अर्यालले प्रधानमन्त्री संसदमा आउने बारे संवाद भइरहेको भन्दै संसदलाई जानकारी गराउनु भएको छ।
5: सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूले राख्नु भएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। त्यस कारणले छिट्टै सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा, सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ। सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग, सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद भइरहेको छ।
3: पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनेको विषय संसदमा पनि उठेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
6: देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ रे भन्ने समाचारले बजार लियो, समाचार लेखेको आधारमा पत्रकारलाई आतंकित गर्ने जुन अहिले प्रवृत्ति देखिएको छ, यसले आम संचार माध्यममा एउटा संशय पैदा भएको छ। सरकारका राम्रा कामको बखान गर्ने र जनतामा, नागरिकमा पुर्याउने आम संचार माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमी कमजोरीका पनि समाचारहरू लेख्न सक्छन्। त्यसकारणले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा जुन स्तरको आतंक सृजना गरिएको छ, यसले आम संचार माध्यममा एउटा नकारात्मक सन्देश गएको छ। पत्रकारले लेखेका समाचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल मार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस् भन्ने कुरा हाम्रो दल माग गर्दछ।
3: राप्रपाले संविधान संशोधन बहस पत्रको मस्यौदामा धर्मनिरपेक्षता, संवैधानिक राजस्वस्था र प्रदेश खारेजीको विषय प्रारम्भिक रूपमा नदेखिएको भन्दै आपत्ति जनाएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक खुशबु ओली,
7: संविधान संशोधनको कार्यदलले बहस पत्रको मस्यौदा तयार पार्दैछ, छलफलका प्रारम्भिक विषयमा धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था, प्रदेश खारेजीका विषय देखिँदैनन्। जनताका सुझावहरू मागिएका छन्, हामी पनि त्यो कार्यदलमा छौँ। हामीले दिएका सुझावहरू अहिले प्रारम्भिक सूचीमा देखिएका छैनन्। म सरकार र यो दललाई सोध्न चाहन्छु, तपाईँहरूको जनताको क्याटेगोरीमा यो देश चाहिँ वैदिक, हिन्दू, बौद्ध सहितको सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आम नागरिकहरू जनता हुन् कि होइनन्? म तपाईँहरूलाई सोध्न चाहन्छु, अभिभावकको रूपमा राजसंस्था, संवैधानिक राजसंस्था चाहिन्छ भन्ने नागरिकहरू तपाईँहरूको जनता हुन् कि होइनन्? म सरकारलाई स्पष्ट रूपमा सचेत गराउन चाहन्छु, यदि संविधान संशोधनको अन्तिम मसौदासम्म यी विषयहरूलाई गम्भीर रूपमा समेटिएन भने देशभरिका सनातन धर्म मान्ने नागरिकहरू, राष्ट्र पहिचानको रक्षामा उभिने शक्तिहरू, राजसंस्था चाहनेहरूले अन्तिम र निर्णायक लडाई लड्नुपर्नेछ।
3: बर्ड फ्लूको संक्रमण पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3, र 4 बर्ड फ्लू देखिएको हो। अहिले ती क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र पारिएको नगरपालिकाले जनाएको छ। रोग फैलन नदिन नगरपालिकाले पक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाडीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्ने परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागू गरिएको छ। एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।
2: यो PFBS गोर्खा रेडियो हो।

अड़चन जिंदगी भरी कति साड़ कति बाढ़ जिंदगी भरी जिंदगी।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रासुपा सांसद जगदीश खरेलले प्रयोग गरेको शब्दका कारण आज प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पर्यटन विधेयकमाथिको छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले शुरूमै प्रतिपक्षमाथि निशाना साधेपछि केही सांसदहरू आक्रोशित हुँदै रोस्टमतिर अघि बढ़न समेत खोजेका थिए। संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक स्थगित गर्नु परेको हो।
4: आठवटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं, एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानून बनाउने थलो पनि हो।
3: विपक्षी दलले प्रधानमन्त्री खोज्दै आज पनि संसदमा विरोध जनाएका छन्। प्रतिनिधि सभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुखले बोल्न समय दिनुभएको थियो। त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन्। एमालेका प्रमुख सचेतक ऐन महर:
5: प्रधानमन्त्रीले यो सदनमा आउनु पर्दछ, यो सदनमा आएर चाहिँ जवाब दिनुपर्दछ भन्ने हाम्रो कुरा हो। म भन्न चाहन्छु, प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ र खोपीको देउता बन्दै हुन्छ? म सोध्न चाहन्छु, सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो? के गर्नु, के बालेन तन्त्र चाहिँ स्थापना गर्न खोजिएको? लोकतन्त्रको चिर हरण गरेर बालेन तन्त्र स्थापना गर्न खोजिएको हो? संविधानको चिर हरण गरेर कुनै बालेन तन्त्र स्थापना गर्न खोजिएको? आज यी प्रश्नहरू गम्भीर रूपमा उठेका छन्। त्यसकारण प्रधानमन्त्री बालेन्द्र शाहले यो सदनमा आएर यी गम्भीर प्रश्नका, नेपाली जनताका प्रश्न र यी समस्याहरूको जवाब दिनुपर्छ, हामी त्यो चाहन्छौँ। त्यसो भएको हुनाले प्रधानमन्त्री यो ठाउँमा नआइकन यो सभाको कार्यवाही अगाडि बढ्न सक्दैन।
3: प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री संसदमा आउनेबारे संवाद भइरहेको भन्दै सदनलाई जानकारी गराउनु भएको छ।
6: सम्मान्य प्रधानमन्त्रीज्यूले यहाँहरूले राख्नु भएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। त्यस कारणले छिट्टै सम्मान्य प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा, सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ। सत्तापक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग, सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद भइरहेको छ।
3: पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनिएको विषय संसदमा पनि उठेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
7: देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ रे भन्ने समाचारले बजार लियो। समाचार लेखेको आधारमा पत्रकारलाई आतंकित गर्ने जुन अहिले प्रवृत्ति देखिएको छ, यसले आम संचार माध्यममा एउटा संशय पैदा भएको छ। सरकारका राम्रा कामको बखान गर्ने र जनतामा, नागरिकमा पुर्याउने आम संचार माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमी कमजोरीका पनि समाचारहरू लेख्न सक्छन्। त्यसकारणले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा जुन स्तरको आतंक सृजना गरिएको छ, यसले आम संचार माध्यममा एउटा नकारात्मक सन्देश गएको छ। पत्रकारले लेखेका समाचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल मार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस् भन्ने कुरा हाम्रो दल माग गर्दछ।
3: स्वतन्त्र सांसद महावीर पुनले गाउँ गाउँमा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न सरकारले बजेट अभावको बहाना बनाएको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन:
8: सदनमा चाहिँ माननीय सदस्यजीहरूले हाम्रो ठाउँमा चाहिँ हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, इन्टरनेट पुगेन भन्ने माग गर्नु भएको छ। त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यहाँ चाहिँ 16 अरब रुपियाँ छ। कहिले सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के त्यही पैसा खर्च गरेर अनि संचार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ त्यो पैसा चाहिँ खर्च होस् माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि इन्टरनेट लैजानुको लागि यहाँ संशोधन गराउने होइन तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा संचार मन्त्रालयलाई गराउनु होला
3: हवस् त अहिलेसम्मका खबर

0: Daima.
1: The Lion Buddy.
0: On air.
1: Atma.
0: Ani smart speaker ma bonhos.
2: Play BFBS.
1: You. BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: राजसभा सांसद जगदीश खरेलको अभिव्यक्ति प्रति नेकपाले आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तमासा भनेर प्रयोग गरेको शब्द अपमानजनक र असंसदीय भएको भन्दै सांसद रमेश मल्लले रेकर्डबाट हटाउन माग गर्नु भएको छ।
4: माननीय जगदीश खरेलजीले अघि नै भर्खरै आफूले विषय राख्दै गर्दा प्रतिपक्षको विरोधलाई तमासा देखाएको भन्दै सार्वजनिक शिष्टाचारमा असर गर्ने अपमानजनक र असंसदीय प्रयोग शब्दको प्रयोग गर्नुभएको छ। सभामुख महोदय, के संविधान र कानुनी व्यवस्था अनुसार सम्माननीय प्रधानमन्त्रीजीलाई संसदप्रति उत्तरदायी बन्नुहोस् भनेर भन्नु के त्यो तमासा देखाएको हुन्छ? सम्माननीय सभामुख महोदय, संसदमा उठेका प्रश्नको जवाब दिनुहोस् भन्नु के त्यो तमासा देखाएको हुन्छ? अस्ति भर्खरका केही घटनाक्रम हामीले बिर्सेका छैनौँ। के सभामुखको ओइल अगाडि त्यो निलो स्कार्फ लगाएर विरोध गरिरहेको र यो सभा छोडेर बाहिर हिँडिरहेका दृश्यका साँची हामी होइनौँ? के ती पनि तमासा देखाएका थिए सभामुख महोदय? त्यसैले त्यो शब्दलाई त्यो जुन अपमानित अपमानजनक छ र सार्वजनिक शिष्टाचारमा असर गर्ने खालको छ र असंसदीय छ त्यसलाई रेकर्डबाट हटाइयोस्।
3: यसपछि खरेलले तमासा शब्द कुनै हिसाबले अशिष्ट र संसदीय मर्यादा विपरीत नभएको भन्दै तर्क गर्नु भएको छ।
5: नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हुन्छ हल्ला खल्ला वा अनावश्यक कोलहाल। यो शब्द कहीँ कतैबाट पनि संसदीय मर्यादा विपरीत रहँदैन, किनभने कानून बनाउने विधेयक बारे छलफल भइराख्दा विधेयकको बारेमा छलफलमा म सहभागी भइराख्दाखेरि सहभागी भइरहेको र बोलिरहेको अवस्थामा जुन खालको हल्ला खल्ला भयो, अनावश्यक कोलाहल भयो, यसलाई लिएर मैले यो शब्द प्रयोग गरेको भएर सम्बन्धित भाषा विज्ञ र नेपाली शब्दकोशलाई ध्यान राखियोस्। यो तमासा भन्ने शब्द अशिष्ट होइन भन्ने म नम्र निवेदन गर्न चाहन्छु।
3: यसअघि राजसभा सांसद जगदीश खरेलले प्रयोग गरेको शब्दका कारण प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित गरिएको थियो। पर्यटन विधेयकमाथिको छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले शुरूमै प्रतिपक्षीमाथि निशाना साधेपछि केही सांसदहरू आक्रोशित हुँदै रोस्टमतिर अघि बढ्न समेत खोजेका थिए। सांसदप्रति प्रधानमन्त्रीको जवाफदेता र उपस्थितिको माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक स्थगित गर्नु परेको थियो।
6: आठवटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौ, एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हल हल्काउन मिल्छ? संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानून बनाउने थलो पनि हो।
3: काङ्ग्रेसकी सांसद गीता सिंहदाङ लाई प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालिएको छ। आज बैठकमा सिंहदानलाई मर्यादा पालकले बैठक कक्षबाट बाहिर निकालेका हुन्। बैठक चलिरहेका बेला मोबाइलबाट तस्विर खिचेको भन्दै मर्यादा पालकले सांसद सिंहदानलाई बाहिर निकालेका हुन्। तर सभामुखको आदेश बिना नै मर्यादा पालकहरूले बाहिर निकालेको भन्दै काँग्रेसले आपत्ति जनाएको छ। सांसद निष्कल राईले यस विषयमा सभामुखको ध्यान आकर्षण समेत गराउनु भएको छ।
7: हाम्रो पार्टीको सांसद गीता स्याङदेनलाई फोटो खिचेको न्यूमा मर्यादा पालकजीहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले संसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 ले त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो। तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई 3 मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सही हुँदैन। सभामुख महोदय, सभामुखले त्यस्तो आदेश काने खुसी गरेर दिने होइन। सभामुख महोदय, काने खुसीबाट सदन अगाडि बढ्न सक्दैन। सभामुख महोदय,
3: यसपछि सभामुख कार्यालयले काँग्रेस सांसद सिंहदाङको मोबाइलमा फोटो भिडियो लिए नलिएको यकिन गर्न बाहिर पठाएको भन्दै जवाब फर्काउनु भएको छ।
8: मान्य सदस्य गीता कुमारी सिंहदाङ, उहाँले सभामुख तर्फ स्पष्टसँग देखिने गरी आफ्नो मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गर्नुभयो। त्यो यहाँहरूले बुझेको नियमावलीको नियम आपत्ति थियो। त्यो सभा सञ्चालनको मर्यादा भन्दा विपरीत थियो। त्यसकारणले सभामुखले आफ्नो ड्यासबाट मर्यादा पालकलाई उहाँले मोबाइलमा खिच्नु भएको फोटो र भिडियो खिचेको छ या छैन त्यो चेक जाँच गर्नको लागि मैले निर्देशन दिएको हो। त्यही निर्देशन अनुसार उहाँको चेक जाँच गरिएको हो, उहाँलाई बाहिर निकालिएको छैन। यसमा मान्य सदस्यहरूले विषयलाई तोडमोड नगर्न म मान्य सदस्यहरूलाई ध्यान आकर्षण गराउँछु।
3: सुकुम्बासीहरूले आज माइती घर मण्डलामा प्रदर्शन गरेका छन्। हस्त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका बेला राज्यसभाका प्रमुख सचेतक कविन्द्र बोर्लाकोटीले प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा आउने जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले प्रधानमन्त्रीको सचिवालयसँग कुरा भएको बताउनु भएको छ।
4: बीचमा हामी ब्रेकको समयमा केही छलफल गर्यौं, विशेष गरी संसदको सबै दलका मुख्य सचेतक प्रमुख सचेतक सचेतकहरू बसेर छलफल गऱ्यौँ र त्यो बिचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुराकानी गरेँ। यो बिचमा वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु सभामुख महोदय मार्फत।
3: यसपछि विपक्षी दलले राज्यसभाका प्रमुख सचेतक बुर्लाकोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गरेका छन्। बुर्लाकोटीको प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै एमाले सांसद पद्मा अर्यालले रूलिङ गर्न सभामुखसँग माग गर्नुभएको छ। नेकपाका सांसद प्रमेश सुमारले पनि प्रधानमन्त्रीलाई रूलिङ गर्न माग गर्नुभएको छ। राज्यसभा सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति नेकपाले आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तमासा भनेर प्रयोग गरेको शब्द अपमानजनक र असंसदीय भनेको भन्दै नेकपा सांसद रमेश मल्लले रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
5: माननीय जगदीश खरेलजीले अघि नै भर्खरै आफूले विषय राख्दै गर्दा प्रतिपक्षको विरोधलाई तमासा देखाएको भन्दै सार्वजनिक शिष्टाचारमा असर गर्ने अपमानजनक र असंसदीय प्रयोग शब्दको प्रयोग गर्नुभएको छ। सभामुख महोदय, के संविधान र कानूनी व्यवस्था अनुसार सम्माननीय प्रधानमन्त्रीजीलाई संसदप्रति उत्तरदायी बन्नुहोस् भनेर भन्नु के त्यो तमासा देखाएको हुन्छ? सम्माननीय सभामुख महोदय, संसदमा उठेका प्रश्नको जवाब दिनुहोस् भन्नु के त्यो तमासा देखाएको हुन्छ? अस्ति भर्खरका केही घटनाक्रम हामीले बिर्सेका छैनौँ। के सभामुखको ओइल अगाडि त्यो निलो स्कार्फ लगाएर विरोध गरिरहेको र यो सभा छोडेर बाहिर हिँडिरहेका दृश्यका साक्षी हामी होइनौँ? के ती पनि तमासा देखाएका थिए सभामुख महोदय? त्यसैले त्यो शब्दलाई त्यो जुन अपमानित अपमानजनक छ र सार्वजनिक शिष्टाचारमा असर गर्ने खालको छ र असंसदीय छ त्यसलाई रेकर्डबाट हटाइयोस्।
3: यसपछि खरेलले तमासा शब्द कुनै हिसाबले अशिष्ट र असंसदीय नभएको तर्क गर्नुभएको छ।
6: नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हुन्छ हल्ला खल्ला वा अनावश्यक कोलहाल। यो शब्द काहीँ कतैबाट पनि संसदीय मर्यादा विपरीत रहँदैन, किनभने कानून बनाउने विधेयक बारे छलफल भइराख्दा विधेयकको बारेमा छलफलमा म सहभागी भइराख्दाखेरि सहभागी भइरहेको र बोलिरहेको अवस्थामा जुन खालको हल्ला खल्ला भयो अनावश्यक कोलाहल भयो यसलाई लिएर मैले यो शब्द प्रयोग गरेको भएर सम्बन्धित भाषा विज्ञ र नेपाली शब्दकोशलाई ध्यान राखियोस्। यो तमासा भन्ने शब्द अशिष्ट होइन भन्ने म नम्र निवेदन गर्न चाहन्छु।
3: यसअघि पर्यटन विधेयकको छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले सुरुमै प्रतिपक्षमाथि निशाना साध्दै संसदमा तमासा देखाएको भन्दै चर्किनु भएको थियो। संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक नै स्थगित गर्नु परेको थियो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानमाथि नयाँ अमेरिकी हमला पछि इरानसँग शान्ति सम्झौतामा पुग्न केही दिन लाग्ने बताउनु भएको छ। जोन एडरलीको यो रिपोर्ट।
7: Washington says it's attacked Iranian missile sites and boats trying to lay mines. Central Command spokesman Captain Tim Hawkins says the strikes targeted an area near Bandar Abbas, a southern port city and home of an Iranian naval base that sits on the Strait of Hormuz. He says the US military continues to defend our forces while using restraint during the ongoing ceasefire. Middle East analyst Aaron David Miller says it's unclear whether these latest attacks will jeopardize peace talks.
8: It's hard to know whether this headline is going to be a trend line. That is to say that we're on the verge, on the cusp of returning to a major confrontation. I don't think the Iranians want that. I don't think the Americans want that, but the notion of negotiating and shooting at the same time, which is drawn right out of the Putin-Russia-Ukraine playbook, should not be something that is going to surprise.
7: President Trump said at the weekend that a peace deal with Iran had been largely negotiated, although Tehran downplayed this. U.S. Secretary of State Marco Rubio has acknowledged that reaching a peace deal with Iran will take, in his words, a few days. Speaking on his way back from a visit to India, Marco Rubio set out one of the key U.S. aims.
2: The straits have to be open. They're going to be open one way or the other. So they need to be open.

0: TBS Gorkha Radio.
1: 이따 좀 멀어.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: उपत्यकामै बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएको हो। संक्रमण देखिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। अहिले ती क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र पारिएको नगरपालिकाले जनाएको छ। रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाडीको प्रवेशमा पनि रोक लगाएको छ भने प्रवेश गर्ने परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागू गरेको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाको क्रेट पूर्ण प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रमण र औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ। सभामुख टोल प्रसाद अर्यालले आज पनि विपक्षी दलहरूलाई पेलेरै बैठक चलाउनु भएको छ। प्रधानमन्त्रीलाई जवाफका लागि सदनमा डाक्नुपर्ने प्रतिपक्षी दलहरूको अडान र विरोधका बीच सभामुखले बैठक चलाउनु भएको हो।
1: आज आकस्मिक शून्य र विशेष समयपछि अर्यालले पर्यटन मन्त्रीलाई विधेयक पेश गर्ने समय दिए लगत्तै प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेका थिए। त्यसपछि बोल्ने समय पाएकी कांग्रेस सचेतक भासना थापा,
2: संसदलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रलाई नै कमजोर बनाउने प्रयास हो। बहुमतको बलमा होइन, विश्वासको आधारमा शासन चलाउनुहोस्। प्रतिपक्षलाई सुन्नुहोस्, संसदलाई सम्मान गर्नुहोस्। सुशासन र समुन्नति दम्बबाट होइन, संवादबाट जन्मिन्छ।
1: सांसद थापापछि बोल्ने समय पाएका एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै सत्तारूढ दलमाथि नै कटाक्ष गर्नुभयो।
3: प्रधानमन्त्री किन सदनलाई यो ढंगले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ? सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो, घण्टी बजाएर पूजा गर्दै हो? के लोकतन्त्रको चिर हरण गरेर बालनतन्त्र स्थापना गर्न खोजिएको हो? संविधानको चिर हरण गरेर कुनै बालनतन्त्र स्थापना गर्न खोजिएको?
1: नेकपा सचेतक युवराज दुलालले पनि विधि नमिच्न सम्झाउनु भयो।
4: हामीले अरू केही भने हाम्रा संविधान र नियमावलीमा लेखिएका कानूनमा लेखिएका सबै कुराहरू हामी अक्षरश पालना गर्दै जाउँ। प्रधानमन्त्री संविधान भन्दा माथि हुनुहुन्छ, त्यसकारणले अहिले प्रधानमन्त्रीलाई छुट दिनु पर्यो भन्ने कि त आग्रह यो संसदमा सरकारका तर्फबाट आउनु पर्यो, होइन भने एक मिनट किन नहोस् प्रधानमन्त्री संसदको रोस्टममा आएर उभिनु पर्यो।
1: श्रम संस्कृतिका आर्यन राईले प्रधानमन्त्री नआउँदासम्म विरोध नरोकिने अडान दोहोर्याउनु भयो।
5: यो संख्याको हिसाबमा केही अहम्ताहरू जागेको हो भने त्यो त स्थायी त होइन नि। फेरि जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर हाम्रो प्रश्नहरू थुप्रै छन्, त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ, त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
1: शालीन शैलीमा प्रस्तुत भएकी राप्रपाकी खुसबु ओलीले हठ त्याग्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो।
6: सत्तापक्षसँग मेरो अन्तिम निवेदन के छ भने यति रिजिड पनि नबनौ। प्रधानमन्त्री आउनु भनेको हामीलाई पनि ऊर्जा प्राप्त हुनु, उहाँले हामीसँग संवाद गर्नु भनेको समाधान तर्फ लाग्नु हो।
1: प्रतिपक्षका सांसदहरूले एकपछि अर्को गर्दै दबाव दिँदा पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न नसकेका सभामुख अर्यालले प्रतिपक्ष दलहरूलाई फकाउने प्रयास भने गर्नुभएको थियो।
7: माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाब दिनु पर्यो। जुन विषय अत्यन्तै जाहेज छ, संविधानत छ, नियमावली सम्बद्ध छ र जनताको माग पनि त्यही हो। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। छिट्टै सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ।
1: लगत्तै पर्यटन मन्त्रीलाई विधेयक प्रस्तुत गर्ने समय दिँदा विरोध भएपछि अर्यालले प्रतिपक्ष सांसदहरूलाई बस्नका लागि मनाउने कोसिस गर्नु पनि भएको थियो।
7: मान्य सदस्यहरू बिदा उमिँदै सदन अगाडि बढाउन त्यो कोसिस म गर्न चाहदिन। फेरि पनि अनुरोध गर्छु यहाँहरू बस्नुहोस्।
1: एकछिन धैर्य गरेर विपक्षका दलहरूलाई मनाउने प्रयास गरेका अर्यालले त्यसको केही बेरपछि विरोधका बीच पर्यटन मन्त्री खड्गराज पौडेललाई पर्यटन विधेयक प्रस्तुत गर्न र विरोधकै माझ राजसभा सांसदहरूलाई बहसका लागि समय दिएर बैठक चलाउनु भएको हो। सदनमा सत्तापक्षका सांसदहरूले बोलिरहँदा प्रतिपक्षका सांसदहरूको हल्ला झनै चर्क बनेको थियो।
0: राज्यसभा सांसद जगदीश खरेलले प्रयोग गरेको शब्दका कारण आज प्रतिनिधि सभाको पहिलो बैठक स्थगित नै भएको छ। पर्यटन विधेयकमाथिको छलफलमा भाग लिन रोस्ट्रम पुगेका सांसद खरेलले सुरुमै प्रतिपक्षमाथि निशाना साधेपछि केही सांसदहरू आक्रोशित हुँदै रोस्ट्रमतिर अघि बढ़न समेत खोजेका थिए। संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक स्थगित गर्नु परेको हो।
8: आठवटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौ, एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हल हल्काउन मिल्छ? संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानून बनाउने थलो पनि हो।
0: यसपछि संसद केही समयका लागि अवरुद्ध बनेको थियो। फेरि सुचारू भएको संसद बैठकमा राज्यसभा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर नेकपाले आपत्ति जनाएको थियो। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तमासा भनेर प्रयोग गरेको शब्द अपमानजनक र असंसदीय भएको भन्दै नेकपा सांसद रमेश मल्लले रेकर्डबाट हटाउन माग गर्नुभएको छ। यसपछि खरेलले तमासा शब्द कुनै हिसाबले अशिष्ट र असंसदीय नभएको भन्दै तर्क गर्नुभएको छ। सगरमाथा चढ़ेर फर्किएका बेलायती सेनाको रेन्जर रेजिमेन्टका सदस्यले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
9: सगरमाथाको सफल आरोहणपछि लैन्जरको बेलायती दूतावासमा डाकिएका रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढ़ेका 9 जना र डाक्टर समेतका 3 जना टोली सदस्यलाई राजदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल देखेर आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीले भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडमसनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनुभयो।
10: एभरेस्ट इज सो ह्युज दैट इट्स अलमोस्ट 1000 प्रब्लम्स अ डे एन्ड वेदर यु कैन जस्ट कीप फिक्सिंग दोज स्मॉल प्रब्लम्स एन्ड कीप गोइंग एन्ड कीप गोइंग एन्ड कीप गोइंग एन्ड द टीम वर अमेजिंग एन्ड दे जस्ट रियली डिड दैट।
9: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडमसनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
10: The Brigade of Gurkha is a massive thank you for the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies, both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing, and we couldn't have done it without all of your support and your well wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
9: आरोहण दलका अर्का सदस्य लान्स कोर्पोरल विजय राणाले चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
11: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है। सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोए पनि थोरै इमोसनल भयो, गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
9: रेन्जर रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
0: अब खबर फटाफट।
1: उखरमाउलो गर्मी बढेसँगै नेपालगंजका सामुदायिक विद्यालयमा बिहानी कक्षा सुरु। तापक्रम 41.5 डिग्री सेल्सियससम्म पुग्यो। दिउँसोको बेला बाहिर ननिस्कन चिकित्सकको सुझाव। विदेश पठाइदिने भन्दै झण्डै 2.5 करोड ठग्ने 7 जना पक्राउ। काठमाडौँमा WWICS अध्यागमन सेवा सञ्चालन गर्ने भारत पञ्जाबका अमित कुमार र हरियाणाका राहुल कुमार सहित चितवन कालिकाकी मुस्कान घिमिरे, मकवानपुर बकैयाका जनकबहादुर वाइबा, सुनसरी रामधुनीका मिलन घिमिरे, मोरङ बेलवारीका कमल थापा र मकवानपुर हेटौँडाकी नितु घिमिरेमाथि कारवाही हुँदै। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङका थासाङ, घरबझोङ, बारागुङ मुक्ति क्षेत्र र लोघेकर दामोदर कुण्डका उच्चले, खर्क र पाटनमा यार्सा संकलन हुँदै यार्सा टिप्ने अनुमतिका लागि स्थानीयलाई 3,000 र जिल्ला बाहिरका लागि 6,000 शुल्क। रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालयमा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै 19 सामुदायिक विद्यालयको दिवा खाजामा सखरखण्ड पनि खुवाइदिए।
0: अमेरिकी विदेश मन्त्री मार्क रुबियोले इरानमाथि नयाँ अमेरिकी हमलापछि इरानसँग शान्ति सम्झौतामा पुग्न केही समय लाग्ने बताउनु भएको छ। जोन एडरलीको your report.
12: Washington says it's attacked Iranian missile sites and boats trying to lay mines. Central Command spokesman Captain Tim Hawkins says the strikes targeted an area near Bandar Abbas, a southern port city and home of an Iranian naval base that sits on the Strait of Hormuz. He says the U.S. military continues to defend our forces.
0: BFBS, Gorkha Radio.

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बेलायत भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो
1: गोरखा।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाब दिने सभामुखको आश्वासन।
1: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
0: इबोला फैलिएको कङ्गोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
2: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
0: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कारवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारुदी सुरुङ बिछ्याउन प्रयोग हुने डुङ्गाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले युद्धविराम उल्लङ्घन विरुद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाइले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुज्तबा खामेनेईले अमेरिकी सैन्य अखडाका लागि खाडी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाडी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसतभन्दा धेरै देखिएको छ। गर्मीको असर पुरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलङ्गानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कङ्गो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गभर्नरले भाइरस नियन्त्रणका लागि जारी सङ्घर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कङ्गोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिस पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको 1 वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण सञ्चालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको सेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाब दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री 1 हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
1: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग, सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
0: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
3: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
0: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
4: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: प्रतिनिधि सभामा आज सुरुमा 2 घण्टाभन्दा बढी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। सुरुमा नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले बहुमतले दम्भ देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
5: सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनु भयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारण नै संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
0: नेकपा एमालेका सचेतक ऐनबहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
6: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई रेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
0: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि सुरुमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाडौँ र दिल्ली स्थित युरोपेली संघ EU तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कङ्गोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण भित्रन नदिन सेनाले कस्ता उपाय अपनाइरहेको छ भनेर सोधेका छन्।
7: कङ्गोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो 3 स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको बेनी, पुनिया र माबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 चाहिँ आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
8: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गऱ्यौँ, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
7: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्को मिसन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनुपर्ने भयो भने यो एक त हाम्रो मिसन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौँ त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौँ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
8: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले अरू ठाउँ तोक्नु भएको छ?
7: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। अब त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जान दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तैनात भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेप्यास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका डुङ्गाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कारवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
9: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लङ्घन विरुद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्धविरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्युयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताएअनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी सञ्चार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्यपूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मध्यप्रदेश सरकारको मन्त्रीमण्डलले पूर्णता पाएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। नेकपा माओवादी केन्द्रले अर्थ मन्त्रालयमा दावी कायम राखेपछि सरकार विस्तारको मिति पटक पटक तय भएर पनि स्थगित हुँदै आएको थियो। तर सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच 15 बुधे समझदारी पत्रमा लिखित सहमति भएपछि सरकार विस्तारको गाँठो फुकेको हो। नयाँ सहमति अनुसार सरकारलाई 9 सदस्यीय बनाउने भनिएपछि सरकारले साउनपछि मात्रै सो सहमति कार्यान्वयनमा ल्याउने भनिएको छ। अहिले 10 सदस्यीय मन्त्री परिषद रहेको छ। मन्त्रालय बाँडफाँडमा कांग्रेसलाई 3 र एमालेलाई र नेकपालाई 4-4 मन्त्रालय परेको छ। सभामुख टोलप्रसाद अर्यालले आज पनि विपक्षी दलहरूलाई पेलेर बैठक चलाउनु भएको छ। प्रधानमन्त्रीलाई जवाफका लागि सदनमा डाक्नुपर्ने प्रतिपक्षी दलको अडान र विरोधका बीच सभामुखले बैठक चलाउनुभयो।
1: आज आकस्मिक शून्य र विशेष समयपछि अर्यालले पर्यटन मन्त्रीलाई विधेयक पेश गर्ने समय दिए लगत्तै प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेका थिए। त्यसपछि बोल्ने समय पाएकी कांग्रेस सचेतक भासना थापा,
2: संसदलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रलाई नै कमजोर बनाउने प्रयास हो। बहुमतको बलमा होइन, विश्वासको आधारमा शासन चलाउनुहोस्। प्रतिपक्षलाई सुन्नुहोस्, संसदलाई सम्मान गर्नुहोस्। सुशासन र समुन्नति दम्बबाट होइन, संवादबाट जन्मिन्छ।
1: सांसद थापापछि बोल्ने समय पाएका एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै सत्तारूढ दलमाथि नै कटाक्ष गर्नुभयो।
3: प्रधानमन्त्री किन सदनलाई यो ढंगले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ? सत्ता पक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो? घण्टी बजाएर पूजा गर्दै हो के? लोकतन्त्रको चिरहरण गरेर बालेन्द्र स्थापना गर्न खोजिएको हो? संविधानको चिरहरण गरेर कुनै बालेन्द्र स्थापना गर्न खोजिएको?
1: नेकपा सचेतक युवराज दुलालले पनि विधि नमिच्न सम्झाउनु भयो।
4: हामीले अरू केही भने हाम्रा संविधान र नियमावलीमा लेखिएका कानूनमा लेखिएका सबै कुराहरू हामी अक्षरशः पालना गर्दै जाउँ। प्रधानमन्त्री संविधान भन्दा माथि हुनुहुन्छ, त्यसकारणले अहिले प्रधानमन्त्रीलाई छुट दिनु पर्यो भन्ने कि त आग्रह यो संसदमा सरकारका तर्फबाट आउनु पर्यो, होइन भने एक मिनट किन नहोस् प्रधानमन्त्री संसदको रोस्टममा आएर उभिनु पर्यो।
1: श्रम संस्कृतिका हरेन राईले प्रधानमन्त्री नआउँदासम्म विरोध नरोकिने अडान दोहोर्याउनु भयो।
5: यो संख्याको हिसाबमा केही अहन्तहरू जागेको हो भने त्यो त स्थायी त होइन नि। फेरि जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर हाम्रो प्रश्नहरू थुप्रै छन्, त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ, त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
1: शालीन शैलीमा प्रस्तुत भएकी राप्रपाकी खुसबु ओलीले हठ त्याग्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो।
6: सत्ता पक्षसँग मेरो अन्तिम निवेदन के छ भने यति रिजिड पनि नबनौ। प्रधानमन्त्री आउनु भनेको हामीलाई पनि ऊर्जा प्राप्त हुनु, उहाँले हामीसँग संवाद गर्नु भनेको समाधान तर्फ लाग्नु हो।
1: प्रतिपक्षका सांसदहरूले एकपछि अर्को गर्दै दबाव दिँदा पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न नसकेका सभामुख अर्यालले प्रतिपक्ष दलहरूलाई फकाउने प्रयास भने गर्नुभएको थियो।
7: माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाब दिनु पर्यो। जुन विषय अत्यन्तै जाहेज छ, संविधान त छ, नियमावली सम्बद्ध छ र जनताको माग पनि त्यही हो। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्ता पक्ष दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। छिट्टै सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ।
1: लगत्तै पर्यटन मन्त्रीलाई विधेयक प्रस्तुत गर्ने समय दिँदा विरोध भएपछि अर्यालले प्रतिपक्ष सांसदहरूलाई बस्नका लागि मनाउने कोसिस गर्नु पनि भएको थियो।
7: मान्य सदस्यहरू उभिँदा उभिँदै सदन अगाडि बढाउन त्यो कोसिस म गर्न चाहदिन। फेरि पनि अनुरोध गर्छु यहाँहरू बस्नुहोस्।
1: एकछिन धैर्य गरेर विपक्षका दलहरूलाई मनाउने प्रयास गरेका अर्यालले त्यसको केही बेरपछि विरोधका बीच पर्यटन मन्त्री खड्गराज पौडेललाई पर्यटन विधेयक प्रस्तुत गर्न र विरोधकै माझ राजसभा सांसदहरूलाई बहसका लागि समय दिएर बैठक चलाउनु भएको हो। सदनमा सत्ता पक्षका सांसदहरूले बोलिरहँदा प्रतिपक्षका सांसदहरूको हल्ला झनै चर्को बनेको थियो।
0: विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थिति खोजिरहेका बेला राजसभाका प्रमुख सचेतक कविन्द्र बुर्ला कोटीले प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा आउने जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले प्रधानमन्त्रीको सचिवालयसँग कुरा गरेको उहाँले जानकारी दिनुभयो।
8: बीचमा हामी ब्रेकको समयमा केही क्षण छलफल गर्यौं, विशेष गरी संसदको सबै दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतकहरू बसेर छलफल गर्यौं र त्यो बिचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुराकानी गरेँ।
0: नमस्कार।
9: यो BFBS कुल घर रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्न 26,500 बढी विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्।
1: 26,888 विद्यार्थीले अनलाइन आवेदन फारम भरेकामा आवेदन दिने 16,549 जना छात्र, 10,333 छात्र र अन्य 6 जना छन्। महानगरपालिकाका अनुसार आवेदक मध्ये 23,499 जनाको आवेदन स्वीकृत भइसकेको छ। आवेदक मध्ये विज्ञान विषयका लागि 18,996, व्यवस्थापनमा 7,271, कानूनमा 407, शिक्षामा 135 र मानविकीमा 79 जना छन्। हालसम्म 84 आवेदन अस्वीकृत भएको छ। अनलाइन प्रणाली मार्फत आवेदन दिन सजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीलाई सहजीकरण गर्न विभागमा सहायता कक्षा समेत स्थापना गरिएको छ। नाम सिफारिश भएका विद्यार्थीले कक्षा 11-12 कुनै प्रकार शैक्षिक शुल्क तिर्नु पर्दैन।
0: सगरमाथा चढेर काठमाडौँ फर्केका बेलायती सेनाको रेन्जर रेजिमेन्टका सदस्यहरूले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्।
2: सगरमाथाको सफल आरोहणपछि लैन्जरको बेलायती दूतावासमा डाकिएका रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 जना र डक्टर समेतका 3 जना टोली सदस्यलाई राजदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल देखेर आफू सधैँ मोहित हुने गरेको भन्दै राजदूत फेनले आरोहण टोलीलाई भविष्यमा पनि नेपाल आउन सल्लाह दिनुभएको छ। राजदूत फेनसँगको भेटपछि टोली नेता मेजर जो एडमसनले अहिले बल्ल हिमालको वास्तविकता बुझेको बताउनुभयो।
3: एभरेस्ट इज सो ह्युज दैट इट्स अलमोस्ट 1,000 प्रब्लम्स अ डे एन्ड वेदर यु क्यान जस्ट कीप फिक्सिंग दोज स्मॉल प्रब्लम्स एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड कीप गोइङ एन्ड द टीम वर अमेजिंग एन्ड दे जस्ट रियली डिड दैट।
2: रेन्जर सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो। मेजर एडमसनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ।
3: The Brigade of Gurkhas, a massive thank you for the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies, both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing, and we couldn't have done it without all of your support and your well wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
2: आरोहण दलका अर्का सदस्य लान्स कोर्पोरल विजय राणाले चुचुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ।
4: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है। सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो। अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोएँ पनि, थोरै इमोसनल भयो। गाइड दाईले पनि अलिकति सम्झाउनु भयो। एन्ड देन
2: रेन्जर रेजिमेन्ट विशेष कार्यदलका सदस्यले 1.5 वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्।
0: अब खबर फटाफट।
5: उखरमाउलो गर्मी बढेसँगै नेपालगंजका सामुदायिक विद्यालयमा बिहानी कक्षा शुरू। तापक्रम 41.5 डिग्री सेल्सियससम्म पुग्यो। दिउँसोको बेला बाहिर ननिस्कन चिकित्सकको सुझाव। विदेश पठाइदिने भन्दै झण्डै 2.5 करोड ठग्ने 7 जना पक्राउ। काठमाडौँमा WWICS अध्यागमन सेवा सञ्चालन गर्ने भारत पञ्जाबका अमित कुमार र हरियाणाका राहुल कुमार सहित चितवन कालिकाकी मुस्कान घिमिरे, मकवानपुर बकैयाका जनकबहादुर वाइबा, सुनसरी रामधुनीका मिलन घिमिरे, मोरङ बेलवारीका कमल थापा र मकवानपुर हेटौँडाकी नितु घिमिरेमाथि कारवाही हुँदै। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङका थासाङ, घरबझोङ, बारागुङ मुक्ति क्षेत्र र लोघेकर दामोदर कुण्डका उच्चल्ले, खर्क र पाटनमा यार्सा संकलन हुँदै यार्सा टिप्ने अनुमतिका लागि स्थानीयलाई 3,000 र जिल्ला बाहिरका लागि 6,000 शुल्क। रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालयमा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै 19 सामुदायिक विद्यालयको दिवा खाजामा सखरखण्ड पनि खुवाइदिए। सुर्खेतमा अटो चालक पेसामा महिलाको आकर्षण बढ्दै 100 भन्दा बढी महिला अटो चलाउँदै 54 जना अटो चालक महिलालाई कर्णाली सामाजिक विकास मन्त्रालयको तालिम। सल्लाको आँखा भारत निकासी नहुँदा नेपालगंज क्षेत्रका जडीबुटी व्यवसायी मारमा निकासी नहुने र निकासी कर 100% भएपछि 25 करोडको 12 टन सल्लाको आँखा गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघ नेपालगंजको गुनासो। र बागलुङको तमानखोला गाउँपालिका स्याउ खेती गर्दै 24 रोपनी सार्वजनिक जग्गामा 40 लाख खर्चेर पालिकाको स्याउ बगैंचा निर्माण। पालिकाको वडा नम्बर 4 पर्ने गोदारी र बयलीमा 1,400 स्याउका बिरुवा हुर्किँदै।
0: र नेपाल प्रहरीले नेपाली राष्ट्रिय महिला भलिबल टोली ओपन स्पाइकर पुनम छन्दलाई 7 दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS, Gorkha Radio Home.

0: रोल्पाको थबाङमा हावाहुरीले ढालेको रुखले च्यापेर दुईजनाको ज्यान गएको छ। रुखले च्यापेर थबाङ गाउँपालिका दुई होलोभाङकी 60 वर्षकी रुजु झाँक्री र 50 वर्षकी मनबुझी झाँक्रीको मृत्यु भएको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। रुजुको घटनास्थलमै र मनबुझीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उनीहरू दुवैजना गएको बेलुकी थबाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घर फर्कने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 रुख ढलेर उनीहरूलाई च्यापेको थियो। मनसूनको समयमा हुने विपदजन्य घटनामा खोज तथा उद्धारका लागि सरकारले 26,000 बढी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जनाएको छ। खोज तथा उद्धारका लागि 134 गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रति कार्य योजना समेत तयार पारेर लागू भइसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। विपदका बेला खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,585 र सशस्त्रका 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। यो बाहेक पनि आवश्यकताको आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन गरिनेछ। प्राधिकरणले यो पल्ट मनसुनजन्य विपदबाट मुलुकभर 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। यसका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन भएको श्रेष्ठले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा हालसम्म रासायनिक मल 4,91,300 मेट्रिक टन टेण्डर गरिएको मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उत्पादन लागत वृद्धि भएकाले मलको मूल्य पनि बढेको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ। मुलुकमा उच्च रक्तचापका बिरामी बढ़िरहेका छन्। अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढ़िरहेका स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। वयस्क नेपालीमा उच्च रक्तचापको दर 24.5% छ। महाशाखा निर्देशक डाक्टर अनुज भट्टसनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान, शारीरिक निष्क्रियता, धूमपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा शहरीकरण जस्ता कारणले उच्च रक्तचापको जोखिम बढ़िरहेको बताउनु भएको छ। नेपालमा कुल मृत्युको करिब 70% हिस्सा नसर्ने रोगहरूले ओगटेका छन्। यो मध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट 27.36% मानिसको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब 1.4 अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन्। यो संख्या निरन्तर बढ्दो छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दैनिक कम्तीमा 30-45 मिनट शारीरिक व्यायाम गर्न आग्रह गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: PFDS Gurkha Radio.
1: Sainya Samuday Ma.
0: Relayan Bhari.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bhanhos.
2: Play PFDS.
0: You, PFDS Gurkha Radio Ho.
1: Radio. Gurkha Radio Ho.
3: सभामुख डोल प्रसाद अर्यालले आज पनि विपक्षी दलहरूलाई पेलेरै बैठक चलाउनु भएको छ। प्रधानमन्त्रीलाई जवाफका लागि सदनमा डाक्नुपर्ने प्रतिपक्षीय दलहरूको अडान र विरोधका बीच सभामुखले बैठक चलाउनु भएको हो।
4: आज आकस्मिक शून्य र विशेष समयपछि अर्यालले पर्यटन मन्त्रीलाई विधेयक पेश गर्ने समय दिए लगत्तै प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेका थिए। त्यसपछि बोल्ने समय पाएकी कांग्रेस सचेतक भासना थापा,
5: संसदलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रलाई नै कमजोर बनाउने प्रयास हो। मतको बलमा होइन, विश्वासको आधारमा शासन चलाउनुहोस्। प्रतिपक्षलाई सुन्नुहोस्, संसदलाई सम्मान गर्नुहोस्। सुशासन र समुन्नति दम्बबाट होइन, संवादबाट जन्मिन्छ।
4: सांसद थापापछि बोल्ने समय पाएका एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै सत्तारूढ दलमाथि नै कटाक्ष गर्नुभयो।
6: प्रधानमन्त्री किन सदनलाई यो ढंगले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ? सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो? घण्टी बजाएर पूजा गर्दै हो? लोकतन्त्रको चिर हरण गरेर बालनतन्त्र स्थापना गर्न खोजिएको हो? संविधानको चिर हरण गरेर कुनै बालनतन्त्र स्थापना गर्न खोजिएको?
4: नेकपा सचेतक युवराज दुलालले पनि विधि नमिच्न सम्झाउनु भयो।
7: हामीले अरू केही भनेनौ, हाम्रा संविधान र नियमावलीमा लेखिएका कानूनमा लेखिएका सबै कुराहरू हामी अक्षरश पालना गर्दै जाउँ। प्रधानमन्त्री संविधान भन्दा माथि हुनुहुन्छ, त्यसकारणले अहिले प्रधानमन्त्रीलाई छुट दिनु पर्यो भन्ने कि त आग्रह यो संसदमा सरकारका तर्फबाट आउनु पर्यो, होइन भने एक मिनट किन नहोस् प्रधानमन्त्री संसदको रोस्टममा आएर उभिनु पर्यो।
4: श्रम संस्कृतिका हरेन राईले प्रधानमन्त्री नआउँदासम्म विरोध नरोकिने अडान दोहोर्याउनु भयो।
8: यो संख्याको हिसाबमा केही अहम्ताहरू जागेको हो भने त्यो त स्थायी त होइन नि। फेरि जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर हाम्रो प्रश्नहरू थुप्रै छन्, त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ। त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
4: शालीन शैलीमा प्रस्तुत भएकी राप्रपाकी खुसबु ओलीले हठ त्याग्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो।
9: सत्तापक्षसँग मेरो अन्तिम निवेदन के छ भने यति रिजिड पनि नबनौ। प्रधानमन्त्री आउनु भनेको हामीलाई पनि ऊर्जा प्राप्त हुनु, उहाँले हामीसँग संवाद गर्नु भनेको समाधान तर्फ लाग्नु हो।
4: प्रतिपक्षका सांसदहरूले एकपछि अर्को गर्दै दबाव दिँदा पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न नसकेका सभामुख अर्यालले प्रतिपक्ष दलहरूलाई फकाउने प्रयास भने गर्नुभएको थियो।
10: माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाब दिनु पर्यो। जुन विषय अत्यन्तै जाहेज छ, संविधानत छ, नियमावली सम्बद्ध छ र जनताको माग पनि त्यही हो। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। छिट्टै सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास।
4: लगत्तै पर्यटन मन्त्रीलाई विधेयक प्रस्तुत गर्ने समय दिँदा विरोध भएपछि अर्यालले प्रतिपक्ष सांसदहरूलाई बस्नका लागि मनाउने कोसिस गर्नु पनि भएको थियो।
10: मान्य सदस्यहरू बिदा उमिदै सदन अगाडि बढाउन त्यो कोसिस म गर्न चाहदिन। फेरि पनि अनुरोध गर्छु यहाँहरू बस्नुहोस्।
4: एकछिन धैर्य गरेर विपक्षका दलहरूलाई मनाउने प्रयास गरेका अर्यालले त्यसको केही बेरपछि विरोधका बीच पर्यटन मन्त्री खड्गराज पौडेललाई पर्यटन विधेयक प्रस्तुत गर्न र विरोधकै माझ राजसभा सांसदहरूलाई बहसका लागि समय दिएर बैठक चलाउनु भएको हो। सदनमा सत्तापक्षका सांसदहरूले बोलिरहँदा प्रतिपक्षका सांसदहरूको हल्ला झनै चर्को बनेको थियो।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्प दंशबाट बच्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गर्नुभएको हो। नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता विषालु सर्प पाइन्छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर अनुप पास्तोलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ़ी आउने गरेको जानकारी दिनुभएको छ। उहाँले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको बताउनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदी स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने चुस्ने बाँध्ने जस्ता काम नगर्न, कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग नगर्न, बिरामीको आत्मविश्वास कायम राख्न, डस्ने सर्पको पहिचान गर्न र बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउन डाक्टर बास्तोलाले आग्रह गर्नु भएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदेश खरेलले प्रयोग गरेको शब्दका कारण प्रतिनिधि सभाको पहिलो बैठक स्थगित भएको छ। पर्यटन विधेयकमाथिको छलफलमा भाग लिन रोज ट्रम्प पुगेका सांसद खरेलले शुरूमै प्रतिपक्षमाथि निशाना साधेपछि केही सांसदहरू आक्रोशित हुँदै रोज ट्रम्पतिर अघि बढ़न समेत खोजेका थिए। संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दललाई खरेलले आक्रोशित हुने गरी आरोप लगाएपछि सभामुखले बैठक स्थगित गर्नु परेको हो।
1: आठवटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। 72 सालमा बनेको संविधान पछि जति ऐन र कानूनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानून किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं, एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईँको यो ऐन बनाउने प्रक्रियालाई तपाईँले हलो हल्काउन मिल्छ? संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानून बनाउने थलो पनि हो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति नेकपाले आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले अपमानजनक र असंसदीय शब्दको प्रयोग गरेको भन्दै सांसद रमेश मल्लले रेकर्डबाट हटाउन माग गर्नु भएको छ।
2: माननीय जगदीश खरेलजीले अघि नै भर्खरै आफूले विषय राख्दै गर्दा प्रतिपक्षको विरोधलाई तमासा देखाएको भन्दै सार्वजनिक शिष्टाचारमा असर गर्ने अपमानजनक र असंसदीय प्रयोग शब्दको प्रयोग गर्नुभएको छ। सभामुख महोदय, के संविधान र कानूनी व्यवस्था अनुसार सम्माननीय प्रधानमन्त्रीजीलाई संसदप्रति उत्तरदायी बन्नुहोस् भनेर भन्नु के त्यो तमासा देखाएको हुन्छ? सम्मान्य सभा महोदय, संसदमा उठेका प्रश्नको जवाब दिनुहोस् भन्नु के त्यो तमासा देखाएको हुन्छ? अस्ति भर्खरका केही घटनाक्रम हामीले बिर्सेका छैनौ के? सभामुखको ओइल अगाडि त्यो निलो स्कार्फ लगाएर विरोध गरिरहेको र यो सभा छोडेर बाहिर हिँडिरहेका दृश्यका साक्षी हामी होइनौ के? ती पनि तमासा देखाएका थिए सभामुख महोदय। त्यसैले त्यो शब्दलाई त्यो जुन अपमानित अपमानजनक छ र सार्वजनिक शिष्टाचारमा असर गर्ने खालको छ र असंसदीय छ त्यसलाई रेकर्डबाट हटाइयोस्।
0: यसपछि खरेलले तमासा शब्द कुनै पनि हिसाबले अशिष्ट र संसदीय मर्यादा विपरीत भएको तर्क गर्नुभएको छ।
1: नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हुन्छ हल्ला खल्ला वा अनावश्यक कोलहाल। यो शब्द कहीँ कतैबाट पनि संसदीय मर्यादा विपरीत रहँदैन, किनभने कानून बनाउने विधेयक बारे छलफल भइराख्दा विधेयकको बारेमा छलफलमा म सहभागी भइराख्दाखेरि सहभागी भइरहेको र बोलिरहेको अवस्थामा जुन खालको हल्ला खल्ला भयो, अनावश्यक कोलाहल भयो, यसलाई लिएर मैले यो शब्द प्रयोग गरेको भएर सम्बन्धित भाषा विज्ञ र नेपाली शब्दकोशलाई ध्यान राखियोस्। यो तमासा भन्ने शब्द अशिष्ट होइन भन्ने म नम्र निवेदन गर्न चाहन्छु।
0: विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थिति खोजिरहेका बेला रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा आउने जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले प्रधानमन्त्रीको सचिवालयसँग कुरा भएको बताउनु भएको छ।
3: बीचमा हामी ब्रेकको समयमा केही क्षण छलफल गर्यौं, विशेष गरी संसदको सबै दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतकहरू बसेर छलफल गऱ्यौँ र त्यो बिचमा मैले प्रधानमन्त्रीज्यूको सचिवालयमा पनि कुराकानी गरेँ। यो बिचमा वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु सभामुख महोदय मार्फत।
0: सरकारले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ।
4: कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एपको शुभारम्भ गर्नुभएको हो। विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले यो एप सञ्चालनमा ल्याइएको हो। यो एपबाट विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। परराष्ट्र मन्त्री ले विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुमति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप सञ्चालन गरिएको बताउनु भएको छ। मन्त्री खनालले लिगल नेपाल कन्सुलर जीओबी एनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याइएको पनि जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशमा रहेका नेपाली नियोग तथा झण्डे 500 वटा पालिकामा विस्तार भइसकेको छ।
0: नमस्कार।
5: यो BFBS कुल घर रेडियो हो।

0: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर नियन्त्रणका लागि किसानलाई बन्दुक दिने विषयमा बहसको माग गर्नुभएको छ। बाँदर नियन्त्रणको विषयलाई हँसी मजाक नबनाउन भन्दै भोजपुरका सांसद राईले किसानको आक्रोश दबाउने कोसिस नगर्न समेत चेतावनी दिनुभएको छ।
1: बाँदर आज जनताको महत्वपूर्ण शत्रु भएको छ। मैले त बाँदरलाई मार्नु पर्छ भन्ने विषयमा के बोलेको थिएँ, गुडुडु बाँदरको चाहिँ यति धेरै बिझाइ गरेको भिडियोहरू आइरहेको छ। जनता रुवाएर आतंक मचाउने चिजलाई पाल्न सकिन्न, देश छोड्न बाध्य बनाउनेलाई हामी पाल्न सकिन्न। जनताको बाँदर प्रतिको आक्रोशको आवाजहरू चाम्चुने आवाज होइन। हिजो कसैले कसैको घर जलायो होला, भोलि बाँदरले दुःख दिएको मान्छेहरू आएर तपाईँको घर कब्जा गर्न सक्छ। आज जति हाँसी मजा उडाइरहेको छ, जति जनताहरूलाई हेपिएको छ, यो आवाजहरूलाई कदापि दमन नगर्नको लागि अनुरोध गर्न चाहन्छु। के गर्ने हो, अहिले शोकको लागि बन्दुक दिने होइन, कुन मन्त्रालय अन्तर्गत हो जनतालाई बन्दुक दिनुपर्ने हो कि हामी छलफल गरौँ।
0: बाँदर नियन्त्रणको विषयलाई हँसी मजाक नबनाउन उहाँको आग्रह छ। स्वतन्त्र सांसद महावीर पुनले गाउँ गाउँमा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न सरकारले बजेट अभावको बहाना बनाएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन,
2: सदनमा चाहिँ माननीय सदस्यजीहरूले हाम्रो ठाउँमा चाहिँ हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, इन्टरनेट पुगेन भन्ने माग गर्नु भएको छ। त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यहाँ चाहिँ 16 अरब रुपियाँ छ, अहिले छ। सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के, त्यही पैसा खर्च गरेर अनि सञ्चार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ। त्यो पैसा चाहिँ खर्च होस्, माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि, इन्टरनेट लैजानुको लागि यहाँ संशोधन गराउने होइन, तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा सञ्चार मन्त्रालयलाई गराउनु होला।
0: पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनिएको विषय संसदमा पनि उठेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
3: देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ रे भन्ने समाचारले बजार लियो। समाचार लेखेको आधारमा पत्रकारलाई आतंकित गर्ने जुन अहिले प्रवृत्ति देखिएको छ, यसले आम सञ्चार माध्यममा एउटा संशय पैदा भएको छ। सरकारका राम्रा कामको बखान गर्ने र जनतामा नागरिकमा पुर्याउने आम सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमी कमजोरीका पनि समाचारहरू लेख्न सक्छन्। त्यसकारणले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा जुन स्तरको आतंक सृजना गरिएको छ, यसले आम सञ्चार माध्यममा एउटा नकारात्मक सन्देश गएको छ। पत्रकारले लेखेका समाचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल मार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस् भन्ने कुरा हाम्रो दल माग गर्दछ।
0: नेपाली काँग्रेसकी सांसद गीता सेन्दाङ प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालिनु भएको छ। आजको बैठकमा सेन्दाङलाई मर्यादा पालकले बैठक कक्षबाट बाहिर निकालेका हुन्। बैठक चलिरहेका बेला मोबाइलबाट तस्विर खिचेको भन्दै मर्यादा पालकले सांसद सेन्दाङलाई बाहिर निकालेका हुन्। तर सभामुखको आदेश बिना नै मर्यादा पालकहरूले बाहिर निकालेको भन्दै काँग्रेसले आपत्ति जनाएको छ। सांसद निष्कल राईले यो विषयमा सभामुखको ध्यान आकर्षण गराउनु भएको छ।
4: हाम्रो पार्टीको सांसद गीता स्याङदेनलाई फोटो खिचेको न्यूमा मर्यादा पालकजीहरूले यस अघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले संसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 ले त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो। तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई 3 मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सही हुँदैन सभामुख महोदय। सभामुखले त्यस्तो आदेश काने खुसी गरेर दिने होइन सभामुख महोदय। काने खुसीबाट सदन अगाडि बढ्न सक्दैन सभामुख महोदय।
0: काँग्रेसकी सांसद गीता स्याङदेनलाई निकालिएपछि सभामुख कार्यालयले काँग्रेस सांसद स्याङदेनको मोबाइलमा फोटो भिडियो लिए नलिएको यकिन गर्न बाहिर पठाएको भन्दै जवाब फर्काउनु भएको छ।
5: मान्य सदस्य गीता कुमारी स्याङदाङ, उहाँले सभामुखलाई सभामुखतर्फ स्पष्टसँग देखिने गरी आफ्नो मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गर्नुभयो। त्यो यहाँहरूले बुझेको नियमावलीको नियम आपत्ति थियो। त्यो यो सभा सञ्चालनको मर्यादा भन्दा विपरीत थियो। त्यस कारणले सभामुखले आफ्नो ड्यासबाट मर्यादा पालकलाई उहाँले मोबाइलमा खिच्नु भएको फोटो र भिडियो खिचिएको छ या छैन त्यो चेक जाँच गर्नको लागि मैले निर्देशन दिएको हो। त्यही निर्देश
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले न्याय सम्पादन सहज बनाउन विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गर्दै यस्तो आदेश गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायमा 4,348 जनाको आवेदन परेको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार 17 विभिन्न निकायमा रिक्त पदका लागि आह्वान गरिएको रोस्टर सूचीमा 4,348 जनाको आवेदन परेको हो। नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान लगायत निकायमा आवेदन खुलाइएको हो। आवेदनको मूल्याङ्कन समितिले अध्ययन र छानबिन गरिरहेको मन्त्रालयले जनाएको छ। भक्तपुरको दधिकोट तर्खगालबाट मध्यपुर थिमीसम्म 25 विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ। यसअघि सार्वजनिक यातायात पाउन निकै शास्ति हुने र ठिमी वा सूर्यविनायकसम्म हिँडेरै जानुपर्ने बाध्यता थियो। चौखु तीर्थ दधिकोट यातायात प्रणालीले आजदेखि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याएको हो। स्थानीय यात्रुलाई सहज, सुलभ र वातावरण मैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा शुरू गरिएको कम्पनीले जनाएको छ। दधिकोटको तर्खगालबाट सञ्चालन हुने बस न्यौपाने गाउँ, गाम्चा, चित्रपुर, राजगुलो, बालकोट, पानी ट्याङ्की, ल कलेज हुँदै थिमीसम्म पुग्ने र यही रूट भएर फर्कने गरी सेवा सञ्चालन भएको हो। जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्री पलाञ्चोकको पिप्ले बर्खी खोला सड़क खण्डको स्थायी पुननिर्माण शुरू भएको छ।
4: जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3.2 किलोमिटर सड़क पुननिर्माण शुरू गरिएको हो। यो खण्ड 2081 असोज 12 बाढ़ी पहिरोबाट क्षतिग्रस्त भएको थियो। जापानले 2.80 अर्ब येन अनुदान सहयोग दिने सम्झौता गरेको छ। निर्माण जिम्मा सिमिजु कर्पोरेशनलाई दिइएको छ। यस परियोजना अन्तर्गत बीपी राजमार्गको क्षतिग्रस्त करिब 30 किलोमिटर सड़क पुनर्निर्माण गरिनेछ। सड़कलाई दुई लेनमा स्तर उन्नति गर्दै 5 पुल समेत विस्तार गर्ने योजना रहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि करिब 8.50 अर्ब रूपियाँ स्रोत सहमति दिएको छ।
3: काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयबाट कक्षा 11 र 12 छात्रवृत्ति प्राप्त गर्न 26,500 बढी विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। नेपाली काँग्रेसले 15 महाधिवेशनमा 5 लाख क्रियाशील सदस्यले भाग लिने आकलन गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले सदस्यता अध्यावधिक अभियानमा देखिएको सहभागिताले महाधिवेशनमा बढ़ीमा 5 लाख सदस्यले भाग लिने आकलन गरिएको बताउनु भएको छ। यो संख्यापछि अध्यावधिकका लागि म्याद थप गर्न नपर्ने उहाँको भनाइ छ। 14 महाधिवेशन अघि नेपाली काँग्रेसले 8,72,000 सदस्य कायम गरेको थियो। काँग्रेसले 15 महाधिवेशनका लागि 5.5 लाख आवेदन फारम पठाएको छ। संस्थापन पक्षले सार्वजनिक स्थलबाटै हरेक समितिमा इतरका नेताहरूलाई समेट्न खोजेको घोषणा गरिसकेको छ। सगरमाथा चढ़ेर काठमाडौँ फर्केका बेलायती सेनाको रेन्जर रेजिमेन्टका सदस्यहरूले काठमाडौँमा आफ्ना राजदूतलाई अनुभव सुनाएका छन्। राप्रपाले संविधान संशोधन बहस पत्रको मस्यौदामा धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था र प्रदेश खारेजीको विषय प्रारम्भिक रूपमा नदेखिएको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधि सभा बैठक बोल्दै राप्रपा प्रमुख सचेतक खुशबु ओली,
5: संविधान संशोधनको कार्यदलले बहस पत्रको मस्यौदा तयार पार्दैछ, छलफलका प्रारम्भिक विषयमा धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था, प्रदेश खारेजीका विषय देखिँदैनन्, जनताका सुझावहरू मागिएका छन्, हामी पनि त्यो कार्यदलमा छौं, हामीले दिएका सुझावहरू अहिले प्रारम्भिक सूचीमा देखिएका छैनन्। म सरकार र यो दललाई सोध्न चाहन्छु, तपाईहरुको जनताको क्याटेगोरीमा यो देश चाहिँ वैदिक हिन्दू बौद्ध सहितको सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आम नागरिकहरू जनता हुन् कि होइनन्? म तपाईहरुलाई सोध्न चाहन्छु, अभिभावकको रूपमा राज संस्था संवैधानिक राज संस्था चाहिन्छ भन्ने नागरिकहरू तपाईहरुको जनता हुन् कि होइनन्? म सरकारलाई स्पष्ट रूपमा सचेत गराउन चाहन्छु, यदि संविधान संशोधनको अन्तिम मसौदासम्म यी विषयहरूलाई गम्भीर रूपमा समेटिएन भने देशभरिका सनातन धर्म मान्ने नागरिकहरू, राष्ट्र पहिचानको रक्षामा उभिने शक्तिहरू, राज संस्था चाहनेहरूले अन्तिम र निर्णायक

0: यो BFBS गोरखा रेडियो हो।
1: हेप्पी बर्थडे भन्छु।

0: संघीय संसद भवन निर्माणको काम सकिएको छ। आधुनिक र भव्य संरचना सहित भवन निर्माण गरिएको हो। भित्री सजावट र अन्य प्राविधिक काम सकिएसँगै अब हल बैठक सञ्चालनका लागि तयार भएको छ। नयाँ संसद बैठक कक्ष निलो रंगले सजाइएको छ। पर्दा, भित्ता, कार्पेट र सोफा पनि निलो रंगकै छन्। गएको भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरको संघीय संसद भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारमा नयाँ संसद भवनको अस्थायी हलमा संसद बैठक बसिरहेको छ। सिंहदरबारमै अर्को स्थायी हल तयार पारिएको हो। यही हलबाट नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी छ। नेपाली कांग्रेसले ममता शर्मालाई केन्द्रीय सदस्य मनोनित गरेको छ। गएको फागुनको चुनाव अघि शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो। बाराकी शर्मालाई सभापति गगन थापाले केन्द्रीय सदस्य मनोनित गर्नुभएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। यसअघि शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशको संस्थापक सभापति हुनुहुन्थ्यो। शर्मा फागुन 6 गते नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो। अमेरिकी सेनाले दक्षिण इरानमा नयाँ आक्रमण गरेको बताएको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्रस्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगाहरूलाई बनाइएको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेन्ट्रल कमाण्डले एक वक्तव्यमा आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्नो सेनालाई जोगाउन आक्रमण गरिएको बताएको छ। युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमतापूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टन टिम हकिन्सको भनाई छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाई अन्त्य गर्न सम्झौता तत्कालै नहुने बताएपछि आक्रमण भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मध्यपूर्व शान्तिका लागि पूर्व अमेरिकी विशेषदूत फ्रैंक लोवेनस्टाइनले दुवै पक्षले युद्ध अन्त्य गर्न चाहेको बताउनु भएको छ।
1: The military campaign really hasn't achieved its core objectives. The regime remains in place. The nuclear program is more or less intact, and they've reconstituted the ballistic missile program. It's difficult for him to explain, you know, what he's achieved over the period of the last 2 or 3 months. At the same time, it's really not clear that any further military pressure is going to change Iran's calculus. And we bombed them for 39 days, and they didn't really move off of their core position. So not clear that additional military campaign will change the bottom line.
0: यसबीच अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानमाथि नयाँ अमेरिकी आक्रमणपछि इरानसँग शान्ति सम्झौतामा पुग्न केही दिन लाग्ने बताउनु भएको छ। जोन एडरलीको रिपोर्ट।
2: वाशिङटन सेज इट्स अट्याक्ड इरानियन मिसाइल साइट्स एन्ड बोट्स ट्राइङ टु ले माइन्स। सेन्ट्रल कमान्ड स्पोक्सम्यान क्याप्टन टिम हॉकिन्स सेज द स्ट्राइक्स टार्गेटेड एन एरिया नियर बान्डर अब्बास, अ साउदर्न पोर्ट सिटी एन्ड होम अफ एन इरानियन नेभल बेस दैट सिट्स अन द स्ट्रेट अफ होर्मुज। He says the US military continues to defend our forces while using restraint during the ongoing ceasefire. Middle East analyst Aaron David Miller says it's unclear whether these latest attacks will jeopardize peace talks.
3: It's hard to know whether this headline is going to be a trend line. That is to say that we're on the verge, on the cusp of returning to a major confrontation. I don't think the Iranians want that. I don't think the Americans want that, but the notion of negotiating and shooting at the same time, which is drawn right out of the Putin-Russia-Ukraine playbook, should not be something that is going to surprise.
2: President Trump said at the weekend that a peace deal with Iran had been largely negotiated, although Tehran downplayed this. U.S. Secretary of State Marco Rubio has acknowledged that reaching a peace deal with Iran will take, in his words, a few days. Speaking on his way back from a visit to India, Marco Rubio set out one of the key U.S. aims.
4: The straits have to be open. They're going to be open one way or the other. So they need to be open. What's happening there is unlawful, it's illegal, it's unsustainable for the world, it's unacceptable. The Russians are not in favor of a tolling system. The Chinese are not in favor of a tolling system. I mean, there's no country in the world that's in favor of a tolling system except the regime in Iran. So that's not acceptable.
2: Iranian Foreign Ministry spokesman Esmail Bakai says some progress has been made in peace talks with the U.S., but a deal to end the conflict is not imminent.
0: नेपाल क्रिकेट संघले सन् 2026का लागि राष्ट्रिय क्रिकेट खेलाड़ीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले 38 जना पुरूष र 25 जना महिला खेलाड़ीलाई विभिन्न श्रेणीमा विभाजन गर्दै मासिक तलब र म्याच फी सार्वजनिक गरेको हो। खेलाड़ीहरूको स्तर र प्रदर्शनका आधारमा वर्गीकरण गरी मासिक तलब तोकिएको छ। यो पल्ट पुरूषतर्फ ए प्लस श्रेणीको नयाँ व्यवस्था गरिएको छ। अघिल्लो वर्षको तुलनामा 11 खेलाड़ी केन्द्रीय सम्झौतामा थप भएका छन्। गत वर्ष 52 जना खेलाड़ी सम्झौतामा थिए, अहिले 63 जना छन्। समग्रमा 11 जना खेलाड़ी थपिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: personality, but from a lack of policy. The BBC's Nick Watt has been reading the essay.
1: Abelaiti Senako Ranger Regiment ka sadasyaharule Kathmandu ma afna rajdutlai anubhav sunayeka chan.
2: सगरमाथाको सफल आरोहणपछि लैन्जरको बेलायती दूतावासमा डाकिएका रेजिमेन्टका आरोहीले आरोहण अघिको तयारीदेखि हिमालमा रहँदाका अनुभव सुनाएका हुन्। सगरमाथा चढेका 9 जना र डक्टर समेतका 3 जना टोली सदस्यलाई राष्ट्रदूत रफ फेनले दूतावासमा बोलाएर बधाई दिँदै अनुभव सोध्नु भएको हो। नेपालका हिमाल